0: அப்பே என்னையே பாட சொல்லி வாஸ்கு டிவி போக்குற இடையோ நீக்கே அவதார
1: கட்டை பரிலைலை கொஸ்கு டிவி போக்னோனி பிட்டி ஆப்னே டிவி பிட்டியோ அனி பனவுன ஜனல் லாகி கொட்டி பனவுனி புக்கா உலாட்ட ஓயினா
0: त्यति कुरामा पनि चिन्ता गर्नुपर्छ त सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सके गर्ने
1: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्चदेखि माथिको एलईडी किन्दा दिसौं सिपेमा यहाँ फ्रिज डी फ्रिज एलईडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ
3: टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
4: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814
2: दुलिखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ हाम्रा सेवाहरू शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा 24 घण्टा आकस्मिक सेवा बाल रोग विशेषज्ञ सेवा इन्डोस्कोपी कल्चर मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा
3: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना
3: 24 घण्टा फार्मेसी सेवा
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन
3: हाड जोर्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा विशेषज्ञ चिकित्सकबाट दन्त सेवा
2: हाड जोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका हड्डी खिएका नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा

0: निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
1: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
0: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
1: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
0: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
1: धुलिखेल अस्पताल, दोलखा अस्पताल, दोलखा।
3: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली।
3: अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक, सम्पर्क नम्बर 97-61-13-21, 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली।

0: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
2: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
1: आज 2083 साल भदौ 1 गते सोमबार, अगस्त 17 तारीक सन् 2026, नेपाल सम्बत 1146, साउन शुक्ल पक्षको पञ्चमी तिथि, नागपञ्चमी व्रत, थारू गुरिया पर्व पनि आजै।
2: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
1: जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु हुनेको संख्या 16 पुग्यो। 58 जनामा संक्रमण। बाढ़ी र पहिरोका कारण रोल्पा, जाजरकोट र बाजुरा सबैभन्दा बढ़ी प्रभावित।
2: अदालतले गर्ने निर्णयलाई स्वीकार गर्ने कांग्रेस इतर समूहको निष्कर्ष। तत्काल नेतृत्व नछोड्ने एमाले अध्यक्ष ओलीको सन्देश। सामुदायिक वनको अडिट सरकारले गर्न थालेकोमा फेकोफनको विरोध।
1: पर्याप्त पानी नपर्दा किसानले धान रोप्न पाएनन्। आजदेखि श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द। 15 बुँदे माग पूरा नगरेको म्यान पावर व्यवसायीहरूको आरोप।
2: जापानमा 60 वर्ष यताकै सबैभन्दा ठूलो वर्षा। 1000 घर डुबानमा। युक्रेनद्वारा रूसमा 800 बढ़ी ड्रोन आक्रमण। हर्मुज जलमार्ग अमेरिकी भूभागमा घोषणा गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको दावी।
1: र लिनिङ 14 पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि रसिला महर्जनलाई पुरूष एकलतर्फ पुलिसका डेभिड थापा मगरले जिते। जुनियर चेस च्याम्पियनशीप प्रतियोगितामा सहभागी हुन नेपाली टोली भारत प्रस्थान।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरको सबैभन्दा शुरूमा, श्रमिकहरूलाई वैदेशिक रोजगारीमा पठाउन आजबाट बन्द गर्ने घोषणा गरिएको प्रसंग।
2: म्यान पावर व्यवसायले आज भदौ 1 गतेदेखि श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द गर्ने भएका छन्। सरकारलाई दिएको अल्टिमेटममा सहमति हुन नसकेपछि म्यान पावर व्यवसायहरूले श्रमिक नै पठाउन बन्द गर्ने निर्णय गरेका हुन्। नेपाल वैदेशिक रोजगार व्यवसाय संघले सेवा शुल्क परिमार्जन लगायतका 15 बुँदे माग अघि सारेको छ। ती माग सम्बोधन नभएको भन्दै देशभरिका म्यान पावर व्यवसायीका कार्यालयहरू बन्द गर्ने जनाएको छ। संघका अध्यक्ष डिगबहादुर खत्रीले सम्पूर्ण म्यान पावर व्यवसायले पूर्व निर्धारित कार्यतालिका अनुसार आफ्ना कार्यालयमा ताला लगाउने र श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द गर्ने बताउनुभयो। संघले 7 साउनमा व्यवसायीहरूको विशेष भेला आयोजना गरेर सरकारलाई 15 बुँदे माग अघि सारेको थियो, जसमा वैदेशिक रोजगारमा जाने श्रमिकले म्यान पावर व्यवसायीलाई तिर्नु दिनुपर्ने सेवा शुल्क निर्धारण गरिनुपर्ने, वैदेशिक रोजगार विभागले गरेको कार्यवाही फिर्ता लिनुपर्ने लगायतका मागहरू छन्। सरकारले संघले सरकारसँगको वार्ता र आन्दोलनका कार्यक्रमलाई सँगसँगै अघि बढ़ाउने भएको छ। त्यस्तै शुक्रबार युवा श्रम तथा रोजगार मन्त्रालयसँग प्रारम्भिक छलफल पनि भएको थियो। व्यवसाय छलफलमा व्यवसायले अघि सारेका मागका विषयमा ब्रिफिङ गरिसकेपछि आफ्नो धारणा समेत राखिएको बताइएको छ। त्यस्तै मन्त्रालयका तर्फबाट भइरहेको प्रगति तथा कार्यविवरणका विषयमा समेत मन्त्रालयका अधिकारीहरूले बताउनु भएको थियो। 15 बुँदे माग अघि सारेका व्यवसायले मुख्य मागका रूपमा सेवा शुल्कलाई बटम लाइन बनाएका छन्। त्यस्तै वैदेशिक रोजगारीमा जाने श्रमिकले म्यान पावर व्यवसायलाई तिर्न दिनुपर्ने सेवा शुल्कका विषयमा प्रमुख माग बनाइएको छ भने 2072 सालमा म्यान पावर व्यवसायका लागि 10,000 सेवा शुल्क तोकिएको थियो, तर व्यवसायले उक्त शुल्कमा श्रमिक पठाउन नसक्ने बताउँदै विरोध गर्दै आएका थिए। सरकारले त्यही शुल्क लागू गर्ने दावी गर्दै आए पनि हालसम्म कार्यान्वयन भने हुन सकिरहेको छैन।
1: अब विपदको प्रसंग। गएको 5 दिनमा रोल्पा, बाजुरा र जाजरकोट पहिरोमा परि 22 जनाको मृत्यु भएको विपद व्यवस्थापन प्राधिकरणले बताएको छ। रोल्पाको थबाङ गाउँपालिकामा 27 गते आएको पहिरोमा परि मृत्यु हुनेको संख्या 12 जना पुगेको छ भने सुनछहरी गाउँपालिकामा 4 जनाको मृत्यु भएको छ भने थप 1 जनाको पहिरोमा परेर मृत्यु भएको रोल्पाका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। बाजुराको त्रिवेणी नगरपालिकामा पनि पहिरोमा परेर 1 जनाको मृत्यु भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ। प्राधिकरणका अनुसार अस्ति जाजरकोटमा गएको पहिरोमा परि मृत्यु हुनेको संख्या चार पुगेको छ भने दुई सय घर परिवार प्रभावित भएका छन्। सीआईएनसँग कुराकानी गर्दै प्राधिकरणका सूचना अधिकारी रामबहादुर केसी:
4: गोल्पा जिल्लामा यो थबाङ गाउँपालिकामा चाहिँ सुरुमा चाहिँ यही 27 गते पहिरोबाट करिब करिब 15 जना मानिसहरू प्रभावित भएका थिए। त्यसमा चाहिँ 12 जनाको मृत्यु भएको, 1 जना अहिले पनि बेपत्ता र 2 जना घाइते हुनुहुन्छ भने रोल्पा जिल्लाकै सुनछरी गाउँपालिकामा फेरि अर्को पहिरोमा परेर 4 जनाको दुःखद निधन भयो र रोल्पामा 1 जनाको पहिरोमा परेर मृत्यु भएको छ। यसरी रोल्पा जिल्लामा मात्रै पनि पहिरोको कारणले गर्दा हालसम्म 17 जना मान्छेको मृत्यु भएको छ, 1 जना बेपत्ता हुनुहुन्छ, दर्जनौ घर परिवार चाहिँ प्रभावित हुनुभएको छ। बाजुरा जिल्लामा पनि यो त्रिवेणीकामा पहिरोको कारणले गर्दा 1 जनाको मृत्यु भएर 2 जना घाइते हुनुभयो। त्यहाँ पनि करिब करिब 20 घर परिवार चाहिँ प्रभावित हुनुभएको छ र उहाँहरूलाई अहिले व्यवस्थापन भइराखेको छ। जाजरकोट जिल्लामा धेरै नगरपालिका अर्न 2 रिसाङ लगायतका चाहिँ क्षेत्रमा पहिरोले ठूलो क्षति गरेको छ र पहिरोमा परेर अहिलेसम्म 9 जना घाइते हुनुभएको छ, करिब 4 जनाको चाहिँ मृत्यु भइसकेको अवस्था छ भने 200 भन्दा बढी मानिसहरू चाहिँ प्रभावित भएको अवस्था छ र उहाँहरूलाई अहिले चाहिँ सुरक्षित ठाउँमा ल्याएर चाहिँ राखिएको छ। यसरी पछिल्लो पटक चाहिँ मुख्य रूपमा चाहिँ यो रोल्पा त्यस्तै गरेर जाजरकोट र तपाईँको चाहिँ बाजुरा जिल्लामा चाहिँ पहिरोले अलिकति वितण्डा मचाएको स्थिति छ र हामीले ती जिल्लाका चाहिँ स्थानीय तह त्यस्तै गरेर जिल्ला प्रशासन कार्यालय जिल्ला सुरक्षा समितिसँग निरन्तर रूपमा सम्पर्क कायम गरी ती जिल्लाका को वस्तुस्थितिको बारेमा चाहिँ जानकारी लिइराखेका छौँ र अहिले चाहिँ त्यहाँ विस्थापित घर परिवारहरूको सन्दर्भमा उहाँलाई तत्काल राहत दिने कुरा, उहाँहरूलाई चाहिँ अस्थायी रूपमा व्यवस्थापन गर्ने कुरा मात्रै अहिले स्थानीय तह जिल्ला त्यसै प्रदेश सरकार र संघीय सरकार लगायत यो विकास साझेदार सङ्घ संस्था रेड क्रस लगायतले चाहिँ सहयोग गरिराख्नु भएको छ। अहिले चाहिँ हाम्रो चाहिँ सुरक्षा निकायदेखि लिएर सबै संयन्त्रहरू ती ठाउँहरूमा परिचालित भइराखेको छ र थप पानी पर्ने भएको हुनाले हामीले सब सतर्कताको लागि पनि हामीले चाहिँ उहाँहरूलाई सबैलाई चाहिँ अनुरोध गरेका छौँ।
1: यसैबीच नेपालमा जापानिज इन्सेफ्लाइटिस जेई संक्रमण फैलिँदै गएको पाइएको छ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गत बाल स्वास्थ्य तथा खोप सेवा शाखाले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार सन् 2026 को हालसम्ममा 58 जनामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएको छ। संक्रमणका कारण 16 जनाको मृत्यु भइसकेको छ। महाशाखाको तथ्याङ्क अनुसार देशभर 873 जना एक्यूट इन्सेफ्लाइटिस सिन्ड्रोम अर्थात एईएस का बिरामी रिपोर्ट भएका छन्। तीमध्ये 58 जनामा प्रयोगशाला परीक्षणबाट जेई संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि भएका 58 जना 12 जिल्लाका 43 स्थानीय तहका हुन्। खोप शाखाको तथ्याङ्क अनुसार संक्रमण 7 वटै प्रदेशमा देखिएको छ। प्रदेशगत विवरण अनुसार कोशी प्रदेशमा सबैभन्दा धेरै 21 जनामा संक्रमण देखिएको छ। लुम्बिनीमा 7 संक्रमित तथा 1 जनाको मृत्यु भएको छ। वृद्ध वृद्धा सबभन्दा बढ़ी संक्रमित रहेको पाइएको छ। मृतक मध्ये 9 जना पुरूष र 7 जना महिला रहेको पनि स्वास्थ्य मन्त्रालयले बताएको छ। झापा सुनसरी र बारामा जेई संक्रमणको अवस्थाबारे स्थलगत टोली पनि परिचालन गरिएको छ।
2: कतिपय स्थानमा लगातार पानी पर्दा बाढ़ी पहिरोले जनजीवन प्रभावित भइरहेको छ। तर दाङमा भने समयमै पानी नपर्दा धान रोपाई अझै सकिएको छैन। दाङमा 36,400 हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। आकाशबाट पानी नपरेको र सिंचाईको लागि कुलोको राम्रो व्यवस्था नभएका कारण दाङमा 100 बिघा जमीनमा धान खेती हुन नसकिरहेको छैन भने रोपाईका लागि राखिएको ब्याड पनि सुक्न थालेको छ।
5: पुगेका धेरै ठाउँमा अहिले पनि किसानका खेत बाँझै छन्। रोपाईका लागि भनेर राखिएको ब्याड पानी नपाएर सुक्न थालेको छ। कतिपय किसान पिउने पानीका लागि खनेको इनारबाट मोटर लगाएर दैनिक 1-2 गरा रोपाई गरिरहेका छन् भने कतिपय किसान अझै पनि पानी आउँछ कि भन्ने आशामा छन्। घोराही उपमहानगरपालिका 9 पर्सिनीका किसान छोटकन्या चौधरी:
6: पानीले खेलो भयो, पहिलेको चाहिँ साउनको क्याल्सियम पानी खेलो भएर यस्तो भयो, बिहार पनि सिक्किएको, पानी पनि यस्तो छ, बल्ला गाता लाग्छन् खेती
5: समयमै पानी पर्ला र रोपाई गरौंला भन्ने सोचेका किसान पर्याप्त पानी नभएको र सिंचाई सुविधा पनि नभएका कारण निराश छन्। अहिले जे जस्तो भए पनि आगामी वर्षहरूमा सरकारले सिंचाईको सुविधा मिलाइदिए हुन्थ्यो भन्नुहुन्छ घोराही 8 ढिकपुर कारका किसान जगदीश कुमार हरिजन:
7: हामीले धेरै मार्ग सुक्खा परेछ, अर्को कुवाबाट हामी के भन्छन् कुवाबाट पानी तानेर त्यो पनि आजसम्म के भन्छन् दुई महिनाको बिउ भइसक्यो, पानी आकाशबाट आउँदैन, हाम्रो गरिब जनताहरूको कहीँ व्यवस्था छैन, के गर्ने? अब हामीहरू साउनको पहिलो हप्तामा हामी रोपिसकेको थियौँ, अब पानी आकाशबाट पनि आन्न कहीँबाट पनि आन्न, हामी किसानले कहाँबाट कसरी खुन्छ के गरौँ?
5: किसानले पर्याप्त मात्रामा रासायनिक मल त पाउन सकेका छैनन् नै, त्यसमाथि अहिलेको अनियमित वर्षाका कारण पीड़ा थपिएको उनीहरूको भनाइ छ। किसानका यी समस्यालाई तीनै तहका सरकारले बेलैमै सम्बोधन गर्नुपर्ने बताउँदै कोराहे आठ ढिकपुरका किसान टेकबहादुर खड्का:
8: हामी किसानीहरूलाई पानीको यहाँ सिँचाइको व्यवस्था पनि छैन, र एक त प्रकृतिले पनि अलिक ठग्यो, आकाशबाट पनि पानी परिरहेको अवस्था छैन। अघि पछिको समयमा हामीले असारको लास्टदेखि साउनको पहिलो हप्तासम्म सिद्धा हुन्थ्यो भने अहिलेको अवस्थामा खेती लागेको पनि छैन, अझै बाँझै छ। हामीले कुवाबाट एउटा दुईटा गरा गर्दै सिँचाइ गर्दै लगाउँदै गरिरहेको छौँ, त्यो पनि भने जस्तो भइरहेको छैन। ब्याड छिपेर पनि त्यो समय गएको अवस्था जस्तो पनि छ, मोल बिउको पनि समस्या छ, सिँचाइको पनि समस्या छ, त्यही भएर अलि भने जस्तो समय भएको छैन हाम्रो यतातिर खेती।
5: यस वर्ष दाङमा पर्याप्त मात्रामा पानी परेन, असारको अन्तिम सातादेखि साउन पहिलो हप्तासम्म लगभग रोपाई सकिन्थ्यो, यस वर्ष साउनको महिना सकिन लाग्दा अझै रोपाई सकिएको छैन। कृषि ज्ञान केन्द्र दाङको तथ्याङ्क अनुसार दाङ जिल्लामा साउन 22 गतेसम्म 95% रोपाई भएको भने पनि धेरै किसानको खेत भने बाँझे छन्। कृषि ज्ञान केन्द्र दाङका प्रमुख नवराज भण्डारी:
9: हाम्रो अनुमान पूर्वानुमान भनेको श्रावणको 10 गते भित्र दाङमा रोपाई भइसक्छ भन्ने हो, तथापि हालसम्म कुल हाम्रो अनुमानित क्षेत्रफल भनेको 36,400 हेक्टर छ, तर चाहिँ नि अब यो समयमा पानी नपरेको कारणले गर्दा केही ठाउँहरू चाहिँ सुक्खा भएको कारणले केही क्षेत्रफल घटेको छ।
5: कृषि ज्ञान केन्द्र दाङको तथ्याङ्क अनुसार हालसम्म 34,200 हेक्टर अर्थात 95.03% धान रोपाई भएको छ। सुशीला ओली, सीआईएन रेडियो, मध्य पश्चिम दाङ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा सामुदायिक वनमा सरकारी लेखा परीक्षण भएकोमा फेकोफनको विरोध किन
10: होइन? उहाँहरूले त्यसलाई फेरि अर्को एजेण्डाकै रूपमा, इस्यूकै रूपमा अगाडि बढ़ाउन खोज्नुभयो र सामुदायिक वनमा देशव्यापी रूपमा अब सरकारी अडिटको कुरा उठाउनु भयो भने फेकोफनले त्यसको फेरि अर्को ढंगले समाधानको उपाय खोज्छ। त्यसकारण त्यो आफैमा अहिले जे प्रचार गर्नु भएको छ त्यो चाहिँ गलत छ।
2: अदालतले गर्ने निर्णयलाई स्वीकार गर्ने कांग्रेस इतर समूहको निष्कर्ष, तत्काल नेतृत्व नछोड्ने एमाले अध्यक्ष ओलीको सन्देश लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो सागसब्जी, मौसमी फलफूल र घरमै बनेका पोसिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
12: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
11: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
12: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
13: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
14: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
13: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
14: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
13: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
14: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
13: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको गोर्खापत्रको पहिलो पृष्ठमा 3 अर्ब बजेट शुरू भएन काम शीर्षकमा खबर छ। सड़क विभागले राजमार्गमा पहिरो नियन्त्रण गर्न थायी तथा स्थायी रोकथामका काम गर्दै आए पनि आशाहित सफलता प्राप्त गर्न सकेको छैन। चालू आर्थिक वर्षको बजेटमा पहिरो रोकथाम तथा नियन्त्रण शीर्षकमा 3 अर्ब बजेट विनियोजन गरिए पनि मनसूनको मध्य अवधिसम्म नियन्त्रण शुरू गरिएको छैन। प्राय सड़क र राजमार्ग अवरूद्ध भएपछि मात्रै पहिरो पछ्याउने, आपतकालीन मरमत गर्ने र अस्थायी नियन्त्रण गर्ने मात्रै काम भएका छन्। मन्त्रालयको ओएनएम तीव्र 9,000 पद अभिलेखीकरण शीर्षकमा नरेन्द्र सापकोटाले खबर लेख्नु भएको छ। संघीय मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण ओएनएम गर्ने क्रमलाई तीव्रता दिएसँगै अहिलेसम्म 13 वटा मन्त्रालयका 9,000 भन्दा बढ़ी विभिन्न तह र पदका कर्मचारीको दरबन्दी राष्ट्रिय किताबखानामा अभिलेखीकरण गरिएको छ। त्यस्तै भित्रपृष्ठमा विराटनगर जुट मिल्स संचालनका नाममा बारम्बार अलपत्र शीर्षकमा खबर प्रकाशित छ भने आजको कारोबारको पहिलो पृष्ठमा बैंकमा पैसा थुप्रिँदा व्यक्तिगत बचतको ब्याज दर झनै घट्यो शीर्षकको खबर छ। त्यस्तै जलविद्युत आयोजना प्रभावित स्थानीयलाई 100 रूपियाँमै शेयर किन्न दिन सुझाव शीर्षकको अर्को खबर छ भने सरकारले ग्यास बाँड्न थालेपछि झनै अस्तव्यस्त, आजदेखि डिलरबाटै वितरण हुने शीर्षकमा खबर प्रकाशित छ।
1: सबैजसो पत्र पत्रिकाहरूमा कांग्रेस पूर्व सभापति शेरबहादुर देउवाले हिजो एउटा कार्यक्रममा आफू हिन्दू हुँ भनेर पटक पटक दोहोर्याउँदै गरेको प्रसंगलाई विभिन्न टीका टिप्पणी र विश्लेषण सहित खबर छापेका छन्। नागरिक दैनिकमा सीमावर्ती भोगचलनको जग्गा नाप्न नेपाल भारत सहमत शीर्षकमा भुवन शर्माले लेख्नु भएको छ। नेपाल र भारतले सीमा क्षेत्रमा एक अर्काका नागरिकले भोगचलन गर्दै आएको जग्गाको नाप जाँच गर्ने सहमति गरेका छन्। भारतको लखनऊमा सम्पन्न नेपाल भारत सीमा बैठकमा यस्तो सहमति भएको नापी विभाग स्रोतले बताएको छ। यसअघि प्रधानमन्त्री वालेन्द्र शाहले संसदमै भारतले नेपालको मात्र नभई नेपालले पनि भारतको जग्गा मिचेको भनेर अभिव्यक्ति दिनुभएको थियो, जसको बारेमा अहिलेसम्म पनि संसदमा सांसदहरूले प्रधानमन्त्रीले यसबारेमा प्रश्न पार्नुपर्ने भनेर माग गर्दै आएका छन्। भारतीय प्रधान सेनापति जनरल धीरज सेठ काठमाडौँ आइपुग्नु भएको छ। प्रधान सेनापति अशोक राज सिग्देलको औपचारिक निमन्त्रणामा 4 दिने नेपाल भ्रमणका क्रममा उहाँ हिजो काठमाडौँ आइपुग्नु भएको हो। भित्री पन्नामा प्रसूतिमा आइपुग्यो शुक्रकीटको गुणस्तर पत्ता लगाउने आधुनिक उपकरण शीर्षकमा पवित्रा सुनारले लेख्नु भएको छ। नेपालमा पछिल्लो समय धेरै पुरूषमा बाँझोपनको समस्या देखा परेको छ। एनालाइजरको परीक्षणबाट पुरूषमा हुने बाँझोपनको यकीन हुने पनि अब अपेक्षा गरिएको छ। अर्को खबर कान्तिपुर दैनिकको भित्री पन्नामा छ। बैंकमा पैसाको थुप्रो तर कसरी बढ़्यो 32% नाफा शीर्षकमा एग्गी बन्जारे लेख्नुहुन्छ भने अझै कार्यान्वयनमा आएन 15-15 दिनमा तलब दिने घोषणा शीर्षकमा खबर छ। नाइमा एक्सपो 1,80,000 द्वारा अवलोकन अधिकांश बुकिङ विद्युतीय गाड़ीमा शीर्षकमा विमल खतिवड़ाले लेख्नु भएको छ। भूकम्प प्रभावित बस्तीमा पहिरो चाउचाउ र बिस्कुटका भरमा पीड़ित शीर्षकमा सरोज ओलीले जाजरकोट, कृष्ण प्रसाद गौतम र ज्योति कटुवालले सुर्खेतबाट लेख्नु भएको खबर छ। 3 वर्ष अघिको भूकम्पले 173 परिवारलाई विस्थापित गरेको गाउँमा यसपटकको पहिरोले 70 परिवार विस्थापित भए, जताततै बाटो क्षतिग्रस्त हुँदा राहत सामग्री पुर्याउने मुस्किल परेको छ। रोल्पा र बाजुरामा पहिरोले एक सातामै 24 मृत्यु भएको छ। 500 भन्दा बढ़ी विस्थापित भएका छन्। कुलचन्द्र नेउपानेले देउबाको हिन्दू लाइन रणनीति कि राजनैतिक सुरक्षा शीर्षकमा खबर लेख्नु भएको छ। पूर्व प्रधानमन्त्री शेरबहादुर देउबा पक्षले कांग्रेस विशेष महाधिवेशन र त्यसबाट निर्वाचित सभापति गगन थापालाई अस्वीकार गर्दै सनातन हिन्दू धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढ़ाउने नीति पारित गरेको छ। यसले कांग्रेसभित्र र राजनैतिक वृत्तमै हलचल ल्याएको छ। हिन्दू धर्मप्रति आस्था राख्ने मतदातासँग सम्बन्ध बलियो बनाउने र त्यस्तो राजनैतिक स्पेसमा आफ्नो बलियो उपस्थिति हुन सक्ने रणनीतिका साथ हिन्दू धर्मको राजनैतिक लाइन अघि सारेको नेताहरूले आकलन गरेका छन्। एक महिनामै चार पटक बढ़्यो अण्डाको मूल्य शीर्षकमा प्रकृति दाहालले लेख्नु भएको खबर छ। साउन शुरूमा एक्सएल अण्डाको मूल्य प्रति क्रेट 525 तोकेकोमा अहिले 575 पुर्याइएको छ। यसमा अनुगमन गरेर नागरिकलाई उपभोक्ताहरूलाई न्याय नदिएको गुनासो पनि आइराखेको छ। वंशजको नागरिकतालाई निरन्तरता दिने एनआरएनए को माग शीर्षकमा दुर्गा दुलालले ग्वानझाउ चीनबाट लेख्नु भएको खबर छ भने नेपाल भारत सीमापार जग्गा भोक्चलनको नक्साङ्कन 3 वर्षभित्र सक्ने सहमति बारेको खबर छ। नयाँ पत्रिका दैनिकमा अर्को खबर छापिएको छ, 10 वर्ष अघि नै नियन्त्रण गरेको भनिएको जापानिज इन्सेफ्लाइटिस बल्झिँदै वैशाख यता 16 जनाले ज्यान गुमाए, बढ़ी जोखिममा अधवैंश्यहरू शीर्षकमा छ। बढ़्यो कैदीबन्दीको सुविधा, स्वास्थ्य बीमा पनि सरकारले गर्ने शीर्षकमा खबर छापिएको छ भने 3 वर्ष अघि नै भूकम्पले चिरा पारेको थियो रिसाङको जमीन शीर्षकमा खबर छ। भित्री पन्नामा ओली पुरानै शैलीमा फर्किएपछि एमालेमा तरंग शीर्षकमा सूरजजंग पाण्डेले लेख्नु भएको छ, हिजो झापामा भएको एउटा कार्यक्रममा आफू विरूद्धको हस्ताक्षर अभियान चलाइएको भन्दै उहाँले असन्तुष्टि पनि जनाउनु भएको छ। जाँच प्रभावकारी नहुँदा भन्सारमै पुग्छ विषादी शीर्षकमा भित्री पन्नामा खबर छ भने बढ़्यो जीवन र निर्जीवन बीमा कम्पनीको नाफा शीर्षकमा खबर छापिएको छ।
13: साझा खबरमा अब विदेशका खबर। पूर्वी जापानमा परेको भारी वर्षाका कारण 9 जनाको मृत्यु भएको छ। ठूलो वर्षाले 1,000 भन्दा बढ़ी घर डुबानमा परेका छन् भने सड़क तथा रेल सेवा प्रभावित भएका छन्। बिहिबार रातिदेखि शुरू भएको मुसलधारे वर्षाले पहिरोको जोखिम बढ़ाउनुको साथै विद्युत आपूर्ति पनि अवरूद्ध भएको छ। मौसमविदहरूले पहिलो पटक उच्च तहको ठूलो वर्षाको चेतावनी समेत दिएका छन्। यो विगत 60 वर्ष यताकै सबैभन्दा ठूलो वर्षा भएको जनाइएको छ। युक्रेनले रूसमा यो वर्षको सबैभन्दा ठूलो ड्रोन आक्रमण गरेको छ। 822 ड्रोन आक्रमण भएको र 7 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। मस्कोका क्षेत्रीय गवर्नरका अनुसार रूसी राजधानीतर्फ मात्रै 600 ड्रोनहरू प्रहार गरिएका थिए र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्गलाई छिट्टै अमेरिकी भूभागमा घोषणा गर्ने दावी गर्नुभएको छ। एक र्यालीलाई सम्बोधन गर्दै ट्रम्पले इरान पराजित भइसकेकाले हर्मुज जलमार्ग अमेरिकाको भूभागमा घोषणा हुने समेत बताउनु भएको हो। ट्रम्पको उक्त भनाईपछि विश्व राजनीतिमा तरंग आएको छ। युद्धमा अमेरिकी नीतिमा नयाँ परिवर्तनको संकेत गरिएको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यसलाई इरानले ट्रम्पको भनाईलाई अस्वीकार गर्दै धम्कीबाट नडराउने र रणनीतिक जलमार्ग आफ्नो नियन्त्रण तथा अधिकारमै रहने समेत स्पष्ट पारेको छ।
1: साझा खबरमा अब खेल खबर। नेपाल एफईएफका प्रिन्स दाहाल र त्रिभुवन आर्मीका रसिला महर्जनले 14 पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिण्टन प्रतियोगिताको शीर्ष 8 वरियताको उपाधि रक्षा गर्नुभएको छ। पुरूषतर्फ हिजो भएको फाइनलमा प्रिन्सले एफईएफकै क्षितिज खनालमाथि 21-15 र 21-7 जीत निकाल्नुभयो। प्रिन्सले लीगमा हारेको बदला समेत लिनुभएको छ। महिलातर्फ आर्मी क्लबकी रसिलाले पुलिसकी सेसना श्रीपालीलाई 21-12 र 21-13 सोझो सेटमा हराउँदै लगातार दोस्रो पटक उपाधि रक्षा गर्नुभएको हो। अल इण्डिया चेस फेडरेशन एआईसीएफको आयोजनामा सेप्टेम्बर 17 26 तारीकसम्म सञ्चालन हुने एसियन जुनियर चेस च्याम्पियनशीप प्रतियोगितामा सहभागी हुन नेपाली चेस टोली भारतको मुम्बई प्रस्थान गरेको छ। नेपाल बुद्धिचाल महासंघको पहलमा जुनियर च्याम्पियन युवा खेलाड़ी एआईएम अभिक शाह र दानिशापुरी लगायतलाई प्रवक्ता राजु ताम्राकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गर्नुभयो र एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड 2082 पीपल्स च्वाइस विदाको मनोनयन सार्वजनिक भएको छ। काठमाण्डुमा एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत 23 संस्करणको पीपल्स च्वाइस विधाका 5 मनोनयन सार्वजनिक गरिएको हो। नेपाल खेलकुद पत्रकार मंचले 2052 अवार्ड आयोजना गर्दै आएको छ। यसपल्ट 9 विधामध्ये पीपल्स च्वाइसमा भलिबलकी मीना सुनार, फुटबलका पूजा राणा, कराते खेलाड़ी सानुमाया थिङ, क्रिकेटर शेर मल्ल र मिक्स मार्शल आर्ट्सका रविन्द्र ठाट पर्नु भएको छ।
13: सामुदायिक वनभित्रको सुशासनका लागि गरिएका अभ्यास र सरकारको परीक्षण अभियानले पार्ने प्रभाव कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बालिसोर जमल र ओम अस्पतालमा
16: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: साझा खबरमा अब सामुदायिक वनको अडिट सरकारले गर्दाको विरोधको कुरा। पछिल्लो समयमा केही सामुदायिक वनमा सरकारले नै गरेको अडिटका बारेमा फेकोफोनका अध्यक्ष ठाकुर भण्डारीसँग हामीले कुराकानी गरेका छौं।
10: 2057 सालमा सरकारले सामुदायिक वनबाट 40% कर लिने निर्णय गर्यो। हामीले देशभरि आन्दोलन गर्यौं र हामीले सर्वोच्चमा मुद्दा हाल्यौं। सम्मानित सर्वोच्च अदालतले तपाईँको चाहिँ 59 सालमा सामुदायिक वनबाट 40% कर लिन नपाउने, तराईमा त्यति बेलासम्म सामुदायिक वन हस्तान्तरण भएको थिएन, तराईका सामुदायिक वनमा हस्तान्तरण गर्नु भनेर आदेश गर्नुभयो, त्यसका आधारमा त्यो 40% खारेज भएको थियो। त्यसै गरी हामीले दीर्घकालीन रूपमा अब कसरी हुन्छ त्यो ढंगले पनि हामी कानूनविदहरूसँग छलफल गर्दैछौ, अदालतमा हामी कसरी जाने भनेर हामीले यो प्रक्रिया पनि अगाडि बढाउने तयारीमा छौं।
17: अहिले सरकारले नै केही सामुदायिक वनको अडिट गर्यो भनेर खबरहरू केही दिनदेखि आइरहेका छ, यो चाहिँ कस्तो खालको?
10: अनौपचारिक रूपमै मीडियामा आइसकेपछि मैले केही साथीहरूसँग कुरा गरे। सरकारले जुन ढंगले अडिट गर्ने कुरा गरेको छ, आर्थिक अडिट मात्रै सरकारले त्यसरी गर्न पाउँदैन, त्यो गलत हो। उहाँहरूले चाहिँ अरू धेरै कुराहरू त्यहाँ प्रवेश गराउन खोज्नु भएको छ र जुन प्रचार गर्न खोज्नु भएको छ त्यो चाहिँ गलत हो। सामुदायिक वन
17: चाहिँ के हो
10: भएको के हो भने सामुदायिक वनले अडिट गर्ने आफ्नै विधि र प्रक्रिया छ। सामुदायिक वन उपभोक्ता समूह अविच्छिन्न उत्तराधिकारवाला सोसाइटी संगठित संस्था हो, त्यसकारण चाहिँ सामुदायिक वनले आफै अडिटर ल्याउँछ, सामुदायिक वनको अडिट हुन्छ, तर सरकारले हस्तक्षेप गरेर अडिट गर्न पाउँदैन। अहिले चाहिँ अलिकति हस्तक्षेप गरेको जस्तो देखिएको छ, त्यसकारण हामीले उहाँहरूलाई भनेका छौं तपाईँहरूले यो हौवा नफिजाउनुहोस्। एउटा लोकप्रियताको नाममा हिजो हरेक सरकारहरूले चाहिँ लोकप्रियताको नाममा कार्ड फाल्दाखेरि उहाँहरू असफल हुनुभएको छ। अहिले पनि सामुदायिक वनमा जुन खालको मीडियाबाजी गर्नुभएको छ, हामीले अडिट गर्यौं पहिलो पटक अडिट गर्यौं भन्ने कुरा यो निराधार गलत कुरा हो। यस्तो प्रचारबाजी गरेर सामुदायिक वनलाई एकदमै गुमराहमा पार्न, अन्धकारमा कुहिरामा अल्म ल्याउन पाइँदैन, त्यसकारण चाहिँ सामुदायिक वनमा सरकारले त्यसरी अडिट गर्ने अधिकार छैन हामीले भनेका छौं र यसलाई हामीले अहिले आन्तरिक रूपमै संवादमा छौं।
17: यो अहिले भयो, त्यो अडिट भइराखेको चाहिँ कुन कुन जिल्ला कहाँ?
10: अहिले अर्घाखाँचीमा, विशेष गरेर अर्घाखाँचीमा त्यो अडिट भएको कुराहरू न्युजमा आइरहेछ।
17: तपाईँहरूलाई थाहा थिएन यो?
10: उहाँहरूले त आफ्नो ढंगले उहाँहरूको
17: जिल्ला त्यहीको डिभिजन वनको तर्फबाट
10: त्यहाँ दक्षिणका केही समूहहरूमा चाहिँ उहाँहरूले सरकारी अडिट गर्यौं भनेर भन्नुभयो। अब त्यहाँ कस्तो थियो भन्दा कतिपय केसमा चाहिँ अब धेरै काठ काटिएका आदि इत्यादि कुराहरूमा चाहिँ अब ती केही समस्याहरूलाई समाधान गर्ने बाटो पनि उहाँहरूले खोज्नुभएको होला, त्यो आफ्नो ठाउँमा छ। तर त्यो त्यही लेभलमै उहाँहरूसँग समन्वय गरेर गर्ने कुरा एउटा हो, तर राष्ट्रिय रूपमा सरकारबाट अडिट गर्ने कुरा चाहिँ यो स्वीकार्य छैन।
17: सामुदायिक वन उपभोक्ता महासंघ फेकोफनका अध्यक्ष ठाकुर भण्डारीसँग गरिएको कुराकानीसँगै हामी साझा खबरको अन्तिम आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु हुनेको संख्या 16 पुग्यो, 58 जनामा संक्रमण। बाढ़ी र पहिरोका कारण रोल्पा, जाजरकोट र बाजुरा सबैभन्दा बढ़ी प्रभावित।
17: अदालतले गर्ने निर्णयलाई स्वीकार गर्ने कांग्रेस इतर समूहको निष्कर्ष, तत्काल नेतृत्व नछोड्ने एमाले अध्यक्ष ओलीको सन्देश। सामुदायिक वनको अडिट सरकारले गर्न थालेकोमा फेकोफनको विरोध।
2: पर्याप्त पानी नपर्दा किसानले धान रोप्न पाएनन्, आजदेखि श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द गरिने, 15 बुधे माग पूरा नगरेको म्यान पावर व्यवसायको आरोप।
17: जापानमा 60 वर्ष यताकै ठूलो वर्षा, 1000 घर डुबानमा। युक्रेनद्वारा रूसमा 800 भन्दा बढ़ी ड्रोन आक्रमण।
2: र लिनिङ 14 पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिण्टन प्रतियोगिताको उपाधि। प्रिन्स र रसिलालाई जुनियर चेस च्याम्पियनशीप प्रतियोगितामा सहभागी हुन नेपाली टोली भारत प्रस्थान।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल मार्सापले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ पछिल्लो राजनीतिक परिवेश र चुनाव जहाँबाट राष्ट्रिय स्वतन्त्र पार्टीले बढ़ी भोट जितेको छ, बढ़ी सीट जितेर संसदमा त्यस अनुसारको उपस्थिति जनाएको छ। तर कतिपय अवस्थामा सामाजिक सञ्जालदेखि सार्वजनिक स्थानमा पनि फरक विचार राख्नेहरूलाई त्यहाँ पेल्न खोजेका विभिन्न खबर र टीका टिप्पणी पनि सामाजिक सञ्जालमा सार्वजनिक हुन्छन्। यहाँ एउटा खुल्ला क्षेत्र देखाइएको छ जहाँ केही शंखे किरा र शंखे किराका प्रजाति जस्ता देखिने दुईवटा समूह छ। एकतर्फ अलि धेरै संख्या छ भने एकातर्फ भने एउटा मात्रै छ, जहाँ शंखे किरा बिग्रिएर अलि फरक ढंगबाट फरक रूप फरक प्रकृति जस्तो त्यहाँ देखिन्छ। जहाँ धेरै संख्यामा शंखे किरा जस्ता देखिनेछन् त्यही भित्रबाट एउटा ठूलो आवाज आउँदैछ, माथि यस्तो लेखिएको छ, यो हामीभन्दा फरक छ, यसलाई ठोक।
2: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम जीवन रक्षा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।
0: यो हो हाम्रो रेडियो 103.4 MHz।
18: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
19: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मरमत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घरे साइला दैलो ट्रेक्टर दिएको, त्यही पनि बिग्रिएछ।
18: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नुभएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
19: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
18: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
19: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
20: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ, साथै बिग्रीकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763858333।
21: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4 सिंगटी दोलोखा।
22: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 MHz।

0: मधिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो वखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जुडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन शनी लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल कुनै मृत्युबाट जोगियौ। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिचोक गाउँपालिका र दिगो गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रहरीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनु होला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगेटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगेटी, लामापगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 69 39 22।
1: समाचार, विचार, विश्लेषण, मनोरंजन, साहित्य र कला, संस्कृति, पर्यटन र विकासका लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: बिहान 7 बजे को हाम्रो समाचारमा सृजनाको नमस्कार। यो समाचार बुलेटिन हाम्रो रेडियो 103.4 मेगाहर्ज र जिरी सामुदायिक एफएम 94 मेगाहर्जबाट एकैसाथ प्रसारण भइरहेको छ। इन्टरनेटमा www.hamroradioefm.org.np र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। झापा पुगेका एमाले अध्यक्ष ओलीको पार्टी नेतृत्व नछोड्ने प्रष्ट सन्देश। अस्ट्रेलियाको भिसामा कडाई, अवैध आप्रवासीमाथि धरपकड शुरू, नेपाली पनि प्रभावित हुने। भारतीय प्रधान सेनापति श्रेष्ठ काठमाडौँमा। कंग्रेसको इतर समूहले राजधानीमा आयोजना गरेको राष्ट्रिय सम्मेलनबाट पारित प्रतिवेदनमाथि पार्टीको संस्थापन पक्षको आपत्ति। र हवाई आक्रमणमा हिजबुल्लाहका वरिष्ठ कमाण्डर मारिएको इजरायली सेनाको दावी।
1: तपाई आफ्नो स्वास्थ्यप्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रहरीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 67 39 57 22।
0: अब समाचार विस्तारमा। 21 फागुनको निर्वाचनपछि पहिलो पटक गृह जिल्ला झापा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व नछोड्ने प्रष्ट सन्देश दिएका छन्। बिरता मोडमा एमाले झापाले हिजो गरेको मिशन पार्टी जागरण अभियानको उद्घाटन गर्दै ओलीले पुनर्गठन अभियान चलाउनेहरूमाथि कार्यवाही गर्ने उल्टे चेतावनी दिएका छन्। सामाजिक सञ्जालमा स्टाटस लेखेर अध्यक्ष हटाउने, हस्ताक्षर क्याम्पेन गरेर अध्यक्ष हटाउने, पार्टीमा यस्तो शैली सह्य हुँदैन भन्दै ओलीले चेतावनी दिएका हुन्। 1 घण्टा लामो सम्बोधन गर्दा ओलीले धेरै जसो समय आफ्नै नेतृत्व कौशलको प्रशंसा गरेका थिए। 2029 सालमा सीपी मैनाली, आरके मैनालीहरूको कार्यवाहीमा परेको, 2077 सालमा प्रचण्ड माधव नेपालहरूले कार्यवाही गरेको सन्दर्भ सुनाउँदै ओलीले अहिले अध्यक्षबाट हटाउने अभियान पनि सफल नहुने सन्देश दिएका छन्। एमाले पुनर्गठन नहुने संकेत ओलीले शनिबार इलामको फिकलमा आयोजित सभाबाटै दिएका थिए। पार्टी निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको चौथो बैठकमा प्रमुख वक्ता रहेका ओलीले आफूलाई पदबाट हटाउने कुरा ख्याल ठट्टा नभएको बताएका थिए। भारतीय प्रधान सेनापति जनरल धीरज श्रेष्ठलाई राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिने भएको छ। नेपाल भ्रमणका क्रममा सेनाध्यक्ष श्रेष्ठलाई आज राष्ट्रपति भवनस्थित निवासमा आयोजना गरिने विशेष समारोहका बीच राष्ट्रपति पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ। भारतीय सेनाका प्रमुख जनरल श्रेष्ठ चाबिने नेपाल भ्रमणका क्रममा हिजो अपरान्ह एयर इण्डियाको विमान मार्फत काठमाडौँ आएका हुन्। प्रधानमन्त्री बालेन शाहले सत्ता सम्हाले यता भारतबाट उच्च स्तरीय भ्रमणमा आउने श्रेष्ठ हालसम्मकै सबैभन्दा वरिष्ठ अधिकारी हुन्। गत जून 30 मा भारतको प्रधान सेनापतिको पद सम्हालेका उनले नेपालबाट आफ्नो पहिलो विदेश भ्रमण थालेका हुन्। प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणमा नेपाल आएका श्रेष्ठ भ्रमणका क्रममा उच्च स्तरीय भेटघाट तथा विभिन्न कार्यक्रममा सहभागी हुनेछन्। उनको भ्रमणका क्रममा नेपाल र भारत बीचको सैन्य सम्बन्ध तथा आपसी सहकार्यको विषयमा छलफल हुने बताइएको छ। प्रधान सेनापति सेठले रक्षा मन्त्रीको समेत जिम्मेवारी सम्हाल्दै आएका प्रधानमन्त्री बालेन्द्र शाह प्रधान सेनापति अशोकराज सिग्दे लगायतसँग भेट्ने कार्यक्रम छ। श्रावण शुक्ल पञ्चमीको दिन प्रत्येक वर्ष मनाइने नागपञ्चमी आज परम्परा अनुसार नागको पूजा गरी मनाइँदैछ। आज देशभर नागको 12 नाम भए पनि 8 कुलका 8 नागको पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा छ। अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कौलेर, कर्कट र शंख गरी 8 नागलाई आजको दिन ब्रह्माण्ड पुरोहितबाट पूजा आजा गरी घरको ढोकामाथि टाँसिन्छ। आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग सर्प लगायतका घिसनी जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ। घरको मूल ढोकामा नागको तस्वीर टाँसेर पूजा गर्दा वर्षभर घरमा नाग सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक परम्परा छ। वैदिक मान्यता अनुसार नागलाई सर्पको राजा मानिन्छ। नाग ईसाई भनी अनिष्ट हुने भएकाले नागलाई खुशी पार्न पूजा गर्ने परम्परा बसेको धर्मशास्त्रका जानकारहरू बताउँछन्। हामीसँग अझै समाचार बाँकी नै छन्, तर त्योभन्दा पहिले सूचना र सन्देशको पालो।
2: कता राम्रो लुगा लगाएर पो हिँडेछस्? कता जान लागिस्? बिहेतिर हो कि क्या हो?
3: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल्नु होइन?
2: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
4: होइन पाण्डवहरू के कुराकानी गर्न लागेको हो?
3: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि होइन?
2: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न, यहाँ के को सुविधा छ, म पनि सुनिहाल।
3: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि होइन?
2: उसो भए पाँडे गइहालौ नि, जिल्ला नगरौ न।
3: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि होइन?
4: पाण्डहरू गइहालौ न।
1: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
5: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
6: तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
7: वा तपाईँहरूलाई तालिम, गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
6: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
7: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
6: हाम्रा सुविधाहरू
8: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
6: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
8: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
6: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
8: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
6: र लामो अवधिको तालिम, गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
7: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
6: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलखा 94.1 FM र 94.1 FM 844।
0: तपाईं यतिखेर हाम्रो रेडियो र जीडी एफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ। इन्टरनेटमा www.hamroradioefm.org.np र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। अब बाँकी समाचार। अस्ट्रेलिया सरकारले भिसामा कडाई गरेको छ। अस्ट्रेलियामा आप्रवासीको संख्या नियन्त्रण गर्न राजनीतिक दबाव बढ़िरहेका बेला सरकारले अध्यागमन प्रणालीलाई थप कड़ा बनाउने तयारी गरेको हो। अस्ट्रेलिया सरकारले भिसाको म्याद सकिएपछि पनि देशमा गैर कानूनी रूपमा बसिरहेका विदेशी नागरिकमाथि निगरानी र कार्यवाही थप कड़ा बनाएको छ। विशेष गरी भिसा बिगारेर ओभरस्टे गरेका पूर्व विद्यार्थी तथा अस्थायी कामदारहरूलाई लक्षित गर्दै उनीहरूको पहिचान अनुसन्धान र आवश्यक परे देश निकालाको प्रक्रिया अघि बढ़ाउने तयारी गरिएको सरकारले जनाएको छ। यसअघि अस्ट्रेलियाले कामदारको हैसियतमा रहेका गैर कानूनी व्यक्तिहरूमाथि बिना कसुर धरपकड गरेको थिएन। सरकारले गैर कानूनी रूपमा बसिरहेका व्यक्तिको पहिचानका लागि सरकारी डाटा सूचना तथा आवागमन सम्बन्धी अनुसन्धानलाई थप प्रभावकारी बनाउने तयारी गरेको छ। त्यस्तै अस्ट्रेलियामा बस्ने कानूनी आधार समाप्त भएका व्यक्तिहरूलाई स्वैच्छिक रूपमा देश फर्किन प्रोत्साहन तथा दबाव बढ़ाउने र आवश्यक अवस्थामा कानूनी कार्यवाही अघि बढ़ाउने सरकारको योजना रहेको छ। प्रोटेक्सन भिसामा रहेका विभिन्न उद्देश्यका साथ शरण माग्ने र सुद दावी अस्वीकृत भएका केही अस्थायी भिसाधारीको काम गर्नेका अधिकारमा समेत कड़ाई गर्ने तयारी गरिएको बताइएको छ। पछिल्लो अवस्थामा विद्यार्थी भिसा बिग्रेका करिब 1000 भन्दा बढ़ी नेपाली समेत यो भिसामा अल्झेर बसेको तथ्य सार्वजनिक भएको थियो। सरकारले पढ़ र फर्क नीतिलाई अवलम्बन गर्दै अन्तर्राष्ट्रिय विद्यार्थीको सवालमा पढ़ाइसकेपछि पाइने टेम्पोररी भिसामा समेत कड़ाई गर्दै आएको छ। नेपाली कंग्रेसको इतर समूहले राजधानीमा आयोजना गरेको राष्ट्रिय सम्मेलनबाट पारित प्रतिवेदनमाथि पार्टीको संस्थापन पक्षले आपत्ति जनाएको छ। आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्दै पार्टी प्रवक्ता देवराज चालिसेले इतर समूहको राष्ट्रिय सम्मेलन भनिएको भेलाबाट पारित प्रतिवेदनप्रति आपत्ति जनाएका हुन्। उनले इतर समूहका निर्णयलाई केन्द्रीय समिति बैठकले नजिकबाट नियालिरहेको बताएका छन्। इतर समूहले 14 महाधिवेशनबाट चयन भएको कार्य समितिले 15 महाधिवेशन सभापति शेरबहादुर देउवाको नेतृत्वमा गर्ने प्रस्ताव गरेको भन्दै प्रवक्ता चालिसले यस्तो व्यवस्था कंग्रेसको विधानले नदिने बताएका हुन्। नेपाल आय निगमले आजदेखि खाना पकाउने एलपी ग्यासको बिक्री वितरण डिलरबाटै गर्ने जनाएको छ। नेपाल आय निगमले हिजो सूचना प्रकाशित गर्दै आजदेखि सम्बन्धित उद्योगहरूले नियुक्ति गरेका विक्रेताहरूबाट नियमित प्रक्रिया अनुसार नै ग्यासको बिक्री वितरणको व्यवस्था मिलाइएको जनाएको हो। ग्यास सिलिण्डर आवश्यक भएका उपभोक्ताहरूले आफूलाई पाएको पर्ने ग्यास विक्रेता कहाँ सम्पर्क गरी ग्यास खरिद गर्न पनि निगमले आग्रह गरेको छ। ग्यास वितरण कार्यलाई व्यवस्थित एवं प्रभावकारी बनाउन निगमले 5 बुधे सूचना पनि जारी गरेको छ। हाम्रो समाचार माधव रेडियो रिपोर्टको पालो। शेयर खरिद गर्दा कम्पनीको वित्तीय विवरण हेरेर लगानी गर्नुपर्दछ। शेयर खरिद बिक्री गर्दा ध्यान दिनुपर्ने कुराहरू के हुन् त? प्रस्तुत छ एक रिपोर्ट।
9: के तपाईँ शेयर खरिद गर्दै हुनुहुन्छ? यदि गर्दै हुनुहुन्छ भने कम्पनीको वित्तीय विवरण हेरेर लगानी गर्न जरूरी छ। कुनै कम्पनीको शेयरमा लगानी गर्नु अघि बजार मूल्य मात्रै हेरेर निर्णय गर्नु हुँदैन। कम्पनीले कति कमाइरहेको छ, कमाएको नाफाबाट शेयर धनीलाई कति बाँड्न सक्छ, नाफाबाट कति रकम कम्पनीमै राखेर व्यवसाय विस्तार गरिरहेको छ र शेयर धनीले लगानी गरेको पुँजीमा कम्पनीले कस्तो प्रतिफल दिइरहेको छ भन्ने बुझ्न वित्तीय विवरणको केही आधारभूत सूचक हेर्न जरूरी छ। प्रति शेयर आमदानी ईपीएसले कम्पनीले एउटा शेयर बराबर कति नाफा कमाएको छ भन्ने देखाउँछ। ईपीएस बढ्दै जानुले कम्पनीको प्रत्यक्ष कमाई क्षमता सुधार भएको संकेत गर्न सक्छ, तर कुनै एक वर्षको ईपीएस भन्दा यसको वृद्धि निरन्तर छ कि छैन भनेर हेर्नुपर्छ। कम्पनीको शेयर धनीको स्वामित्वमा रहेको पुँजी अर्थात इक्विटीको तुलनामा कम्पनीले कति नाफा कमायो भन्ने रिटर्न अन इक्विटी आरओईले देखाउँछ। यही कुरा बुझ्न आरओई उपयोगी हुन्छ। अर्को महत्वपूर्ण सूचक मूल्य आमदानी अनुपात पीई रेसियो हो। कम्पनीले गरेको एक रूपियाँ आमदानीलाई लगानीकर्ताले कति तिरिरहेको छ भन्ने पीईले देखाउँछ। पी कम हुनु मात्र शेयर सस्तो र धेरै हुनु मात्र महँगो भन्ने हुँदैन। कम्पनीको भविष्यको वृद्धि, व्यवसायको जोखिम र कसरी नाफा कमाइरहेको छ जस्तो कुरा याद गर्नुपर्छ। त्यस्तै प्रतिशेयर नेटवर्थले कम्पनीको कुल सम्पत्तिबाट कुल दायित्व घटाएपछि बाँकी रहने खुद सम्पत्तिमा एउटा शेयरको हिस्सा कति छ भन्ने देखाउँछ। अहिलेको अवस्थामा एउटा कम्पनी खारेज भएमा एक शेयरको भागमा कति रकम आउन सक्छ भनेर यसले देखाउँछ। लगानीकर्ताको कम्पनीको नाफा कसरी भइरहेको छ, विगतमा वित्तीय अवस्था के थियो, अहिले कति ऋण छ, व्यवसायको सम्भावना, व्यवस्थापन र भविष्यमा कतिको नाफा गर्ने क्षमता छ लगायतका समग्र वित्तीय अवस्था हेरेर मात्र लगानी निर्णय गर्नुपर्छ। मनिता नेपाली, हाम्रो रेडियो चरीकोट, दोलाखा।
0: सम्पत्ति छानबिन आयोग विरूद्धको रिट प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले संवैधानिक इजलासमा तानेका छन्। संयुक्त इजलासले छवटा प्रश्नको निरूपण गर्न आवश्यक ठहर गर्दै असार 26 गते पूर्ण इजलासमा पठाउन आदेश दिएको थियो, तर प्रधान न्यायाधीश शर्माले इजलासबाट भएको आदेश विपरीत आफ्नो नेतृत्वमा गठन हुने संवैधानिक इजलासमा पठाउने निर्णय प्रशासनिक टिप्पणीबाट गरेका छन्। संवैधानिक इजलासमा पेशी तोकेसँगै अब प्रधान न्यायाधीश सहितको इजलासले यसमा फैसला गर्नेछ। पूर्ण इजलास गोला प्रथाबाट तोकिन्छ, तर संवैधानिक इजलास प्रधान न्यायाधीशले नै न्यायाधीश छानेर बनाउँछन्। यसअघि प्रधान न्यायाधीश र माथिल्लो वरियताका न्यायाधीशहरू संवैधानिक इजलासमा हुने व्यवस्था थियो, तर शर्मा प्रधान न्यायाधीश भएपछि उनले त्यो चलनलाई तोडेर आफै न्यायाधीश छानेर इजलास गठन गर्दै आएका छन्। सरकारले बढ़ी भार बोक्ने मालवाहक सवारी साधनलाई कड़ा कार्यवाही गर्ने भएको छ। सरकारले क्षमताभन्दा बढ़ी लोड बोक्ने मालवाहक सवारीलाई 5,00,000 रूपियाँ जरिवाना गर्ने गरी कानून बनाउन लागेको हो। सड़क तथा पुलको दीर्घकालीन संरक्षणका लागि मालवाहक सवारीको भार वहन क्षमतालाई कानूनी परिधिभित्र राख्ने व्यवस्थालाई कड़ाईका साथ लागू गर्ने भएको छ। हाल मालवाहक सवारीले ल्याउने गरेको ओभरलोडका कारण सड़कमा खाल्डा खुल्डी पर्ने, सड़कको सतह दबिने र पुलमा क्षति पुग्ने गरेको देखिएको छ। प्रस्तावित सार्वजनिक सड़क विधेयकमा तोकेको सीमाभन्दा बढ़ी भार बोकेमा सवारी धनीलाई 5,00,000 जरिवानाको प्रस्ताव गरिएको छ। इजरायली सेनाले दक्षिणी लेबनानमा गरिएको हवाई आक्रमणमा हिजबुल्लाहका एक वरिष्ठ कमाण्डर मारिएको दावी गरेको छ। इजरायली सेनाका अनुसार अबु हसन अलाले इजरायली सैनिकमाथि भएका विभिन्न आक्रमणको योजना तथा कार्यान्वयनमा भूमिका खेलेका थिए। इजरायली सेनाले हिजो जारी गरेको विवरण अनुसार अलाले दक्षिणी लेबनानमा इजरायली सैनिकलाई लक्षित गर्दै विस्फोटक ड्रोन प्रयोग गरिएका आक्रमणमा पनि भूमिका खेलेका थिए। यसअघि शनिबार दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा 11 जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मृतक मध्ये महिला र बालबालिका पनि रहेको बताइएको छ। इजरायल आक्रमणपछि इजरायली प्रधानमन्त्रीको कार्यालयले हिजबुल्लाहमाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ। दक्षिणी लेबनानमा हिजबुल्लाहको आक्रमणमा 3 इजरायली सैनिक गम्भीर घाइते भएका थिए। त्यसको जवाफमा इजरायली सेनाले हिजबुल्लाहको विशेष रदवान फोर्सको मुख्यालयलाई निशाना बनाएको बताएको थियो। आक्रमणमा हिजबुल्लाहका एक बटालियन कमाण्डर सहित अन्य केही व्यक्ति मारिएको इजरायली सेनाले दावी गरेको हो। इजरायली सेनाले दक्षिणी लेबनानमा गरेको हवाई आक्रमणमा हिजबुल्लाहका एक वरिष्ठ कमाण्डर मारिएको दावी गरेको सम्बन्धी समाचार सँगसँगै हाम्रो समाचारको बिहान 7 बजेको विशेष बुलेटिन यही सकिन्छ। यो समाचार बुलेटिनबाट म सृजना बिदा चाहन्छु। नमस्ते।
10: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
11: छोराको उयो पनि नजिकै आइसक्यो। बच्चा भ्याउनु, बच्चा नभ्याउनु, विवाहका लागि भोट भत्केर टेन्ट कुर्सी भाँडा कुँडा युनिट लगायतका आवश्यक पर्ने सम्पूर्ण सामानहरू कहाँबाट चाहिँ ल्याउने होला त अवश्य।
12: तपाईँले त्यति पनि थाहा छैन खड्काजी, तपाईँले भनेको सम्पूर्ण सामानहरू त 32 रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोटमा पाइहालिन्छ।
11: सबै
13: हजुरहरूकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम सरीकोटमा विवाह व्रत बन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्।
14: हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालची उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट चायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
15: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 98512482383 98410228883 र कृष्ण श्रेष्ठ 98640021।
16: वैदेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।

0: छ्या कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
1: होइन है बुढा, डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
2: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
3: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
2: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न।
3: ल ल, म दोलखा डेरीको नम्बर वान डिडिसी दुध नै लिएर आइहाल्छु।
0: आहा, कति मिठो दुध! अबदेखि सधैँ डिडिसी दुध नै लिएर आउनुहोस् है बाबा।
4: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डिडिसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
5: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमती, जपे, धीरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
4: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949421020।

0: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखा को सूचना। धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। हाम्रा सेवाहरू शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
1: 24 घण्टा आकस्मिक सेवा,
0: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
1: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
0: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
1: 24 घण्टा फार्मेसी सेवा,
0: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
1: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
0: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
1: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
0: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
1: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
0: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 049-412-020।
1: धुलेखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: पहिने बाँडे त त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू जी, के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
2: पाण्डहरू गइहालौ न, सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।

0: प्रस्ताव आह्वान सम्बन्धी सूचना राष्ट्रीय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलोखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलोखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यो सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा 9854048117 9855552602 र 0494211130 सम्पर्क गर्न सकिनेछ।
1: राजन परियार वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई रामेछाप।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: आफे होइन ए पाडे सोल्टे कसको टिभी बोकेर हिँड्यौ, निकै हतारमा छौ त।
4: कठै बरी लैलै कसको टिभी बोक्नु नि भिटी, आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त होइन।
3: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त, सदर मुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न, त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि, सके गर्ने।
4: ए हो र, त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त।
5: अब आउनु हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्च देखि माथिको एलईडी किन्दा 20 होम सिटीमा यहाँ फ्रिज, डी फ्रिज, एलईडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ। टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
6: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844-39-81-42 र 9844-061-14।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्रेक्टर दिएको, त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4, सिंगटी, दोलोखा।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: के तपाई लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौं। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाबी सौडा नम्बर छ बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार काभ्रे बगर दोलखा।
2: कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
3: होइन है बुढा, डीडीसी को लोगो नभएको खुल्ला दुध कहाँबाट लिएर आएको?
4: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
5: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
4: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
5: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दुध नै लिएर आइहाल्छु।
2: आहा, कति मिठो दुध! अबदेखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
6: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
7: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमती, चपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
6: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0974120।
8: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू:
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0949412020।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाँडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक, सम्पर्क नम्बर 97-61-13-21-44, 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाँडादेवी यातायात प्रणाली, चरीकोट दोलखा।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: स्वास्थ्य कर्मी बाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगेटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली बेगुचार सिंगेटी लामा बगर जाने बाटोको दायाँ पट्टी, सम्पर्क नम्बर 97 67 39 57 22।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: आफै होइन ए पाँडे सोल्टे, कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
3: कठै बरी लैलै कसको टिभी बोक्नु नि भिट्टी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त, होइन?
2: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदर मुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छन् नि। सके गर्ने
3: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
4: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा, 32 इन्चदेखि माथिको एलइडी किन्दा 20 होम सिपेमा।
5: यहाँ फ्रिज, डिप फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
6: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
7: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 98 44 39 81 42 र 98 44 01 60 814।

तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगोटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभव

नयाँ नेपालको नयाँ आवाज, आवाज विहीनहरूको आवाज, जन आवाज, हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: छैन बाँडे त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल। होइन
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू के कुराकानी गर्नु लागेको हो?
1: के हुनु नि भित्ति, मनोकामनाको कुरा हो नि होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन्न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि होइन?
2: पाण्डवहरू गइहालौ न।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: प्रस्ताव आह्वान सम्बन्धी सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप बाख्रा जोन रामेछाप र आलू जोन रामेछाप आलू जोन दोलोखा किबी जोन रामेछापमा विभिन्न कार्यक्रम संचालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह सहकारी संस्था समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलोखामा रहेको यस कार्यालयमा तोकेको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यो सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा 9854048117 9854055562 र 0449421130 सम्पर्क गर्न सकिनेछ। राजन परियार वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई रामेछाप
1: कसको टिभी बोकेर हिँड्यौ निकै हतारमा छौ त
2: कथै बरी लैलै कसको टिभी बोक्नु नि भित्ती आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि बनाउने पो कहाँ होला त होइन
1: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सके हो नि
2: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
3: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्चदेखि माथिको एलइडी किन्दा डिस होम सिटीमा यहाँ फ्रिज डी फ्रिज एलइडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
4: प्रोप्राइटर नरेन्द्र चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 9844-39-81-42 र 9844-061-814
5: यो हो हाम्रो रेडियो 103.4 MHz

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्रेक्टर दिएको त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज

0: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुफत मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567 9763583333।
1: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एण्ड सप्लायर्स, बिगु गाउँपालिका 4 सिंगटी दोलोखा।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: छोराको उयो पनि नजिकै आइसक्यो। बच्चा भ्याउनु, बच्चा नभ्याउनु, विवाहका लागि भोज भत्केर टेन्ट, कुर्सी, भाँडाकुँडा, म्युजिक लगायतका आवश्यक पर्ने सम्पूर्ण सामानहरू कहाँबाट चाहिँ ल्याउने होला त? मान्छे
4: तपाईँले त्यति पनि थाहा छैन खड्काजी, तपाईँले भनेको सम्पूर्ण सामानहरू त 32 रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोटमा पाइहालिन्छ।
5: हजुरहरूकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम चरिकोटमा विवाह, व्रतबन्ध, सेमिनार, सभा, सम्मेलन, उत्सव, पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्।
0: हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक, वेटर, मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट, सायर, कुर्सी, भाँडाकुँडा, कार्पेट, म्युजिक सिस्टम, बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
6: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कका लागि कुमार श्रेष्ठ 9852428883, 9842228883 र कृष्ण श्रेष्ठ 9864002041।
7: रेन्टल एन्ड क्याटरिङ सर्भिस, चरिकोट, दोलखा।

0: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844-46-63-78 र 9844-011-725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 3204 काभ्रे बगर दोलखा।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगेटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगेटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 67 39 57 22।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

गुर्जी को छोरो गुर्जी परियो हान्दिन्छु अब गुर्जी डान्स घनक घनक बजा सकी त आउँछ कि आउँदैन यस्तो चाना ओ नेपाली नारी सतिए पछि स्वर्ग कि अप्सरा पनि फेर नाचेर भारत कि फर्काइदेऊ देखाइदेऊ खानको तोरीको तेल।

0: बाजे को पाला को मादल जिके बजाई दो अब अपने तरीका तांगीना तांगीना गिंजामा पारी बोलाई दो पूरे गाउँ भरिका माया को छुन्छु चुडेर पाउँछु चिटिके भातिनी सारीमा म पनि चिकम ह्यान्डसम केटा खतराइदिएका थिए दारीमा
1: तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
2: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ
1: यदि छ भने आजै सम्पर्क गर्नुहोस्
2: चरीकोट चरीग्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ
1: हाम्रा सुविधाहरू
3: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल
1: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने
3: जेनेरेटरको 24 घण्टा व्यवस्था विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने
1: पर्याप्त पार्किङको व्यवस्था आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने
3: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने
1: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था
2: अब टेन्सन गर्नै पर्दैन साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ
1: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघाङ दोलखा 49.1 FM र 49.1 FM 844
4: यो हो हाम्रो रेडियो 103.4 MHz
3: दुलिखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना धुलेखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ
4: यो हो हाम्रो रेडियो 103.4 MHz

0: देखि अपराह्न 4 बजे सम्म ओपीडी सेवा,
1: 24 घण्टा आकस्मिक सेवा,
0: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
1: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
0: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
1: 24 घण्टा फार्मेसी सेवा,
0: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञ द्वारा प्रसूति जाँच तथा अपरेशन,
1: हार्ट जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
0: हार्ट जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
1: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
0: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
1: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
0: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
1: धुलिखेल अस्पताल, दोलखा अस्पताल, दोलखा।

के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वास दिनु यात्राका लागि खाडादेवी यातायात प्रणाली चरीकोट।

0: होइन है पाँडे, त त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि भित्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
2: पाण्डवहरू गइहालौ न, दैट्स इट, सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

संताप आह्वान संबंधी सूचना। राष्ट्रीय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेश्वर को चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेश्वर, बाख्रा जोन रामेश्वर, आलू जोन रामेश्वर, आलू जोन दोलखा, किबी जोन रामेश्वर में विभिन्न कार्यक्रम संचालन करने का लागि प्रस्ताव आह्वान का लागि यो 35 दिन को सूचना प्रसारण गरिएको छ। कार्यक्रम में सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेश्वर दोलखामा रहेको यस कार्यालयमा तोकेको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यो सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारी को लागि कार्यालय को आधिकारिक वेबसाइट वा कार्यालय को आधिकारिक फेसबुक पेज वा 98545-48-117 र 049-441-130 मा सम्पर्क गर्न सकिनेछ। राजन परियार वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राष्ट्रीय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछाप।

लग धक जाटनी के हाव भाव में भेजी।

बेबी को बेपसंद है।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगुटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 9767 39 57 22।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: मधिरा न्यूनीकरणका लागि
1: फोनको नम्बर 9767 39 57 22।
2: यो हो हाम्रो रेडियो 103।

0: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
1: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौ। यस्तो वखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठुलो रोग लाग्न सक्छ।
0: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जुडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
1: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःखपूर्ण खाएको, शोक बिर्सन पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बाहना मात्र हुन्।
0: होशियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
1: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
0: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँडसँग खर्च गर्नुहुन्छ।
1: त्यसैले अभिबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतोषन्, जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
0: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र दिगो गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकीसँगको संयुक्त अपील।

0: के तपाईं लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौं। यदि तपाईं पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर छ बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463378 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार काभ्रे बगर दोलखा।

0: ขอได้ก็วิ่งไปนี่นอนนี่ไอ้ไอ้ฮักโก้บอสเจ้าแมวโน่บอสเจ้าแมวโน่มีว่ากันเลยที่หมอนหมอนเจ้าตีนตะกุ้งหิวานักโบราณนิ้วนิกลางเอ็ดนะอาวะเห็นวันนี้ฮักมันนะชาวนาดูอาวะตาเจ้าแมวโน่ร่างตาวันเห็นนี่เ
1: ย้तपाईले केटी पनि थाहा छैन खड्काजी तपाईले भनेको सम्पूर्ण सामान अन्त 32 रेन्टल एन्ड क्याटरिङ सर्भिस चेकअटमा पाइहालिन्छ
0: ए वा वा ट्राइ फर माई हेल्प वा होइन हटा
2: हजुर हरकी सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम सरिकोटमा विवाह व्रतबन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस् हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ यहाँ आवश्यक चाइनिज टेन्ट चायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता सम्पर्कको लागि कुमार श्रेष्ठ 9852428383 9842228383 र कृष्ण श्रेष्ठ 9864002041
4: 32 रेन्टल एन्ड क्याटरिङ सर्भिस चरकोट दोलखा
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज

0: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टमद्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हार्जुनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हार्ड चोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494120।
0: धुलेखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्रेक्टर दिएको त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583333।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4 सिंगटी दोलोखा।
2: सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840

0: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: होइन बाँडे, त त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
2: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
1: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
3: होइन पाण्डवहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
2: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि, होइन?
1: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
2: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
1: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
2: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
3: पाण्डवहरू गइहालौ न, सकिगो नि।
4: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
5: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 98 44 0 65 293 र 98 44 21 11 99।

0: आवाजविहीनहरुको आवाज जन आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज
1: हाइलाइट्स नेपाल कम्प्लिट डिजिटल इन्टरटेनमेन्ट हाउस

0: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी सूचना राष्ट्रीय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप बाख्रा जोन रामेछाप र आलू जोन रामेछाप आलू जोन दोलोखा किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह सहकारी संस्था समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलोखामा रहेको यस कार्यालयमा तोकेको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यो सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा 9854048117 9855552602 र 049421130 सम्पर्क गर्न सकिनेछ। राजन परियार वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई रामेछाप।
1: धुलिखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
2: धुलिखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
1: हाम्रा सेवाहरू
2: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
1: 24 घण्टा आकस्मिक सेवा,
2: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
1: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
1: 24 घण्टा फार्मेसी सेवा,
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
1: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
2: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
1: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
2: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
1: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
3: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
2: अन्य थप जानकारीको लागि
3: सम्पर्क नम्बर 049412020।
1: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली।

0: मधिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यसो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जुडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख पूर्ण खाएको, शोक बेर्सन पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: होशियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाईभन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: यो हो हाम्रो रेडियो 103.4 MHz।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगोटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगेटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगेटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 67 39 22।
1: समाचार, विचार, विश्लेषण, मनोरंजन, साहित्य र कला, संस्कृति, पर्यटन र विकासका लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

दिउँसो दुई बजेको हाम्रो समाचारमा मनिताको नमस्कार। काभ्रे पलाञ्चोकको खानीखोला गाउँपालिका एक स्याउलीथलीमा जीव दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने अनि तीनजना गम्भीर घाइते भएका छन्। पनौती तालढुङ्गा फित्र सड़क खण्ड अन्तर्गत स्याउली थलीमा आज नम्बर नखुलेको जीप सड़कबाट करिब 200 मिटर तल खसेर दुर्घटना भएको हो। जीपमा सवार तारा बहादुर माझी भने हाम फालेर ज्यान बचाएका छन्। उनी सामान्य घाइते छन्। घाइतेमा माझीका बुबा काल बहादुर माझीको मृत्यु भएको छ भने अर्को एकजना मृतकको पहिचान हुन बाँकी छ। खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रा बहादुर थिङका अनुसार गम्भीर घाइतेको उद्धारको लागि हेलिकप्टर झिकाउन समन्वय भइरहेको छ। उद्धारको लागि फलामेटार तालढुङ्गा र ढुङ्गा खर्काबाट प्रहरी टोली घटनास्थलमा जाँदै गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी रविन विष्टले जानकारी दिए। जीप ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने र घटनाको थप विवरण आउन बाँकी रहेको छ। प्रतिपक्षी संसदहरूको लामो समयदेखिको मागपछि अन्तत सभामुखले प्रधानमन्त्रीलाई

0: प्रश्नको जवाफ दिन रूलिङ गरेका छन्। सभामुख डोल प्रसाद अरियालले प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री बालेन शाहलाई रूलिङ गरेका हुन्। आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अरियालले प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार प्रधानमन्त्रीलाई सदनमा उपस्थित भई जवाफ दिन निर्देशन दिएका छन्। सांसदहरूले विभिन्न समसामयिक विषय र सरकारहरूको कार्यशैलीलाई लिएर उठाएका प्रश्नको सम्बोधन नभएको भन्दै ध्यान आकर्षण गराएपछि सभामुखबाट रूलिङ आएको हो। सभामुख अरियालले प्रतिनिधि सभा नियमावलीको नियम 26 अनुरूप प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा र नियम 57, 58 एवं 59 प्रबन्धन बमोजिम सांसदहरूले खारेज राखेका जिज्ञासा र प्रश्नहरूको उत्तर दिन प्रधानमन्त्रीलाई निर्देशन दिए। नेपाली कम्युनिष्ट पार्टी नेकपाले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियालाई विश्वासको मत नदिने भएको छ। नेकपा बागमती प्रदेशको संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री बानियाको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय भएको र सोही अनुसार निर्देशन जारी गरिएको दलको प्रमुख सचेतक रत्न प्रसाद ढकालले जानकारी दिए। बैठकले एमाले संघको गठबन्धनमा नयाँ सरकार गठनको लागि आवश्यक समन्वय गर्ने निर्णय पनि गरेको छ। गत साउन 9 गते नेकपा र एमाले सत्ता साझेदारी गर्दै सरकार गठनको तयारी गरेका थिए। हाल 104 जना सदस्य रहेको संसदमा नयाँ सरकार गठनका लागि 53 सदस्य आवश्यक पर्नेछ। नेकपा र एमालेको गठबन्धनसँग 51 जना सांसद रहेका छन्। बहुमत नपुग्दा नयाँ सरकार गठनको दावी समेत हुन सकेको छैन। बागमती र लुम्बिनीका मुख्यमन्त्रीले विश्वासको मत लिँदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी र आप्रापाले तटस्थ बस्ने निर्णय गरेको छ। राप्रपाले दुवै प्रदेशमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिए तटस्थ बस्ने निर्णय गरेको हो। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार राप्रपाले प्रदेश सरकारमा आज विश्वासको मत लिँदै गरेका बागमती र लुम्बिनी प्रदेशमा तटस्थ बस्ने निर्णय गरेको छ। राप्रपाले आफ्नो सदस्यहरूलाई तटस्थ बस्न ह्विप जारी गर्न संसदीय दलका नेताहरूलाई निर्देशन दिएको छ। आज बागमतीका मुख्यमन्त्री इन्द्र बहादुर बानिया र लुम्बिनीका मुख्यमन्त्री चेत नारायण आचार्यले विश्वासको मत लिँदैछन्। बागमतीमा कंग्रेस र लुम्बिनीमा नेकपा एमालेका नेतृत्वको सरकार रहेको छ। दुवै प्रदेशमा दुवै दलका मुख्यमन्त्रीसँग बहुमत छैन। साना दलको सहयोग बिना मुख्यमन्त्रीलाई विश्वासको मत जुट्ने छैन। राप्रपाका बागमती प्रदेशमा 12 र लुम्बिनीमा 4 जना सांसद छन्। भारतीय स्थल सेनाध्यक्ष जनरल धीराज सेठ र प्रधान सेनापति अशोक राज सिंहदेल बीच जंगी अड्रानमा शिष्टाचार भेटघाट भएको छ। 5 दिने नेपाल भ्रमणमा आएका सेठले यही जून 30 भारतीय स्थल सेना प्रमुखको जिम्मेवारी सम्हालेका हुन्। नेपाली सेनाका प्रधान सेनापति अशोक सिंहदेलको निमन्त्रणामा उनी नेपाल आएका हुन्। यो भ्रमणमा उनलाई नेपाली सेनाको समर्थनमा महार्थी दर्जनको दर्जनी चिन्ह प्रदान गरिने कार्यक्रम रहेको छ। काठमाडौँ जिल्ला अदालतले जनअवस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई थप 4 दिन थुनाउमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। प्रहरीले श्रेष्ठलाई थुनाउमा राखेर म्याथपका लागि आज अदालत उपस्थिति गराएको थियो। यसअघि सोही अदालतले उनलाई 3 दिन थुनाउमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। सोही म्याच सकिए पनि अनुसन्धान नसकिएको भन्दै प्रहरीले थप समय माग गरेपछि अदालतले 4 दिनको समय दिएको हो। यसैबीच श्रेष्ठको गिरफ्तारीलाई गैर कानूनी भन्दै सर्वोच्च अदालतमा दायर गरिएको बन्दी प्रत्यक्षकरणको रेटमा आज सुनवाई हुँदैछ। उज्यालो नेपाल पार्टीले विद्युतमा लगाएको कर हटाउन र डेडिकेट तथा ट्रंक लाइनको लामो समयदेखिको बयक्त रकम असुल गर्न दबाव दिने उद्देश्यले देशव्यापी हस्तक्षेप अभियान शुरू गरेको छ। पार्टीका अध्यक्ष कुलमान घिसिङको नेतृत्वमा आजदेखि 24 गतेसम्म देशव्यापी रूपमा यो अभियान सञ्चालन गर्न लागेको हो। पछिल्लो समय डेडिकेट र ट्रंक लाइनको बयक्त विवादले निकै चर्चा पाएको बेला यो राजनीतिक पहललाई अर्थपूर्ण रूपमा हेरिएको छ। अभियान अवधि फर संकलन गरिएको हस्तक्षेप सरकारलाई बुझाएर आफ्नो मागहरू पूरा गर्न कड़ा दबाव दिने योजना पार्टीले सार्वजनिक गरेको छ। सुशासन, समृद्धि र सामाजिक न्यायले मुख्य एजेण्डा बनाएको उज्यालो नेपाल पार्टीले यो अभियान मार्फत आम नागरिकको साथ खोजेको छ। म्यानपावर व्यवसायीले कार्यालय बन्द गरेर थालेको आन्दोलन फिर्ता लिएको छन्। सरकारसँग वार्ता सकारात्मक भएको भन्दै व्यवसायीहरूको आन्दोलन फिर्ता भएको हो। वैदेशिक रोजगार संघ सल्लाहकार पद्धतिकार र सरकारको तर्फबाट श्रम मन्त्री र सचिव बीच भएको वार्तामा सहमति भएसँगै व्यवसायी कामदार विदेश पठाउन सहमति भएका हुन्। वैदेशिक रोजगार व्यवसायीले अघि सारेका विभिन्न माग सम्बोधनको लागि युवा श्रम तथा रोजगार मन्त्रालय सकारात्मक भएको छ। आज भएको वार्ता पछि व्यवसायीहरूले अघि सारेका माग 45 दिन मात्र सम्बोधन गर्ने सहमति भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव हरि डाकीले जानकारी दिए। सहमति भएसँगै व्यवसायीहरूले भोलिदेखि कार्यालय सञ्चालन गर्ने उनको भनाइ छ। व्यवसायीहरूले सेवा शुल्क तोकिनु पर्ने, वैदेशिक रोजगार विभागले रोकेको कार्यवाही फिर्ता लिनुपर्ने लगायतका 15 बुधे माग अघि सारेका थिए। ती मागहरूको सुनवाई नभएको भन्दै आजदेखि व्यवसायीहरूले कार्यालय बन्द गरेर श्रमिक पठाउन बन्द गर्ने घोषणा गरेका थिए। तर आजको वार्तापछि आन्दोलनको सम्पूर्ण कार्यक्रम फिर्ता भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान महाशाखाले देशका प्रमुख नदीहरूमा जल सतह सतर्कता तह तलै रहे पनि दर्जनौ जिल्ला भई बहने ससाना नदीहरूमा भने आकस्मिक बाढ़ीको जोखिम रहेको जनाएको छ। महाशाखाले आज बिहान जारी गरेको बुलेटिन अनुसार आज काठमाडौँ उपत्यका सहित देशका करिब 3 दर्जन जिल्लाका साना नदीमा बाढ़ीको मध्यम जोखिम देखिएको हो। आज बिहानको मापन अनुसार विभिन्न नदीको बह सामान्य अवस्थामै रहने महाशाखाले स्पष्ट पारेको छ। तर प्रमुख नदीमा तत्काल ठूलो जोखिम नदेखिए पनि आज दिनभर विभिन्न जिल्लाको खोला नाला आसपास विशेष सावधानी अप्नाउन महाशाखाले आग्रह गरेको छ। आज संखुवा सभा, सोलु खुम्बु, रामेछाप, दोलाखा, सिन्धुपाल्चोक, काठमाडौँ, फक्तापुर, ललितपुर र काभ्रे पलाञ्चोक आसपासका साना नदीमा जल सतह उल्लेखीय बढ़ने महाशाखाले जारी गरेको सूचनामा भनिएको छ। काभ्री पलाञ्चोकको फकुण्डे बेसी प्रहरी चौकीका इन्चार्ज प्रहरी नायक निरीक्षक सीआई गणेश प्रसाद श्रेष्ठ होटलमा युवती सहित फेला परेका छन्। आइतबार राति स्थानीय एक होटलमा युवती सहित बसिरहेको अवस्थामा साई श्रेष्ठलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीले जिम्मा लगाएका छन्। मर्यादित विपरीत युवती लिएर होटलमा बसेको थाहा पाएपछि स्थानीय युवकहरूको एक समूह होटलमा प्रवेश गरेर साई श्रेष्ठ र युवतीलाई नियन्त्रणमा लिएका थिए। उनीहरूले रेकर्ड गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। भिडियो बनाउँदै गरेको एक युवकले साई श्रेष्ठको बजार क्षेत्रमा ज्यादती गरेको र जनताको बारेमा बोल्दा आफूलाई थुनिएको बताएका छन्। काभ्रे पलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी रविन कार्कीका अनुसार स्थानीयले खबर गरेपछि साई श्रेष्ठ र महिलालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। घटनाका बारेमा अनुसन्धान भइरहेको काभ्रे प्रहरीले जनाएको छ। हौस् त, दिउँसो 2 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म मनिता नेपाली बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: छोराको उहिले पनि नजिकै आइसक्यो। बच्चा भ्याउनु बच्चा नभ्याउनु, विवाहका लागि भोज भत्याहरू टेन्ट कुर्सी भाँडाकुँडा नियमित लगायतका आवश्यक पर्ने सम्पूर्ण सामानहरू कहाँबाट त्यहाँ ल्याउने होला त मान्छे?
3: तपाईँले त्यति पनि थाहा छैन खड्काजी, तपाईँले भनेको सम्पूर्ण सामानहरू त 32 रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोटमा पाइहालिन्छ।
4: हजुरहरूको सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम चरिकोटमा विवाह, व्रतबन्ध, सेमिनार, सभा, सम्मेलन, उत्सव, पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक, वेटर, मसालची उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट, सायर, कुर्सी, भाँडाकुँडा, कार्पेट, म्युजिक सिस्टम, बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा क्याटरिङ पनि गरिन्छ।
5: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 98512482383, 98410282483 र कृष्ण श्रेष्ठ 98640020141।
6: वैतेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।

0: सम्मेलन गर्दै हुनुहुन्छ?
1: वहाँ तपाईँहरूलाई तालिम, गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
0: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
2: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
0: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता
1: परे ध्यान स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
0: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको

0: सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
1: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज सरीकोट चरिघाङ दोलखा 94.41 R2 र 94.41

दिनको 3 बजेको हाम्रो समाचारमा सृजनाको नमस्कार। बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्र बानियाले राजीनामा दिएका छन्। आज बागमती प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाले राजीनामाको घोषणा गरेका हुन्। साउन 6 गते एमाले दिएको समर्थन फिर्ता लिएसँगै अल्पमतमा रहेका बानियाले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक बसेको थियो। उनले आज प्रदेश सभा बैठकबाट विश्वासको मत लिने तयारी गरे पनि विश्वासको मत पाउने सम्भावना नदेखेपछि राजीनामा दिएका हुन्। बागमती प्रदेश सभामा हाल 104 सदस्य रहेकोमा बहुमतका लागि 53 सांसदको समर्थन आवश्यक पर्दछ। कंग्रेसका 36 र हाल सरकारमा सहभागी हाम्रो नेपाली पार्टी हानेपाको 2 गरी 38 सांसद मात्रै आफ्नो पक्षमा देखेपछि मुख्यमन्त्री बानियाले राजीनामाको घोषणा गरेका हुन्। आफ्नै पार्टीका नेता विरूद्ध अविश्वासको प्रस्ताव ल्याएर मुख्यमन्त्री बनेका इन्द्र बानिया विश्वासकै मत नपाएर सरकारबाट बाहिरिन बाध्य भएका छन्। उनी आफ्नै दल नेपाली कंग्रेसका तत्कालीन मुख्यमन्त्री बहादुर सिंह लामालाई संसदीय दलको नेता र मुख्यमन्त्रीबाट हटाएर 2082 साउन 20 बागमतीको 6 मुख्यमन्त्री बनेका थिए। तर बानिया विश्वासको मत जुटाउन नसकेपछि 1 वर्षसम्म सत्ताबाट बाहिरिएका छन्। काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका 1 स्याउरी थालीमा जीव दुर्घटना हुँदा 2 मृत्यु भएको छ भने अन्य 3 गम्भीर घाइते भएका छन्। पनौती तालढुङ्गा भित्री सडक खण्ड अन्तर्गत स्याउली थालीमा आज नम्बर नखुलेको जीव सड़कबाट करिब 200 तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा हाम फालेर ज्यान बचाउन सफल जीवमा सवार तारा बहादुर माझी भने सामान्य घाइते छन्। दुर्घटनामा माझीका बुबा कलब बहादुर माझीको मृत्यु भएको छ भने अर्का 1 मृतकको पहिचान हुन बाँकी छ। खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्र बहादुर थिङका अनुसार गम्भीर घाइतेको उद्धारका लागि हेलिकप्टर झिकाउन समन्वय भइरहेको छ। उद्धारका लागि फलामिटार तालढुङ्गा र ढुङथर्खर्कतर्फबाट प्रहरी टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी रविन विष्टले जानकारी दिए। जीप ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने र घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। प्रतिपक्षी सांसदहरूको लामो समयदेखिको मागपछि अन्तत सभामुखले प्रधानमन्त्रीलाई प्रश्नको जवाफ दिन रूलिङ गरेका छन्। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई रूलिङ गरेका हुन्। आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख आर्यालले प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार प्रधानमन्त्रीलाई सदनमा उपस्थित भई जवाफ दिन निर्देशन दिएका छन्।

विभिन्न समसामयिक विषय र सरकारको कार्यशैलीलाई लिएर उठाएका प्रश्नको सम्बोधन नभएको भन्दै ध्यानकर्षण गराएपछि सभामुखबाट रूलिङ आएको हो। सभामुख आर्यले प्रतिनिधि सभा नियमावलीको नियम 56 अनुरूप प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा र नियम 57, 58 एवं 59 प्रावधान बमोजिम सांसदहरूले राखेका जिज्ञासा र प्रश्नहरूको उत्तर दिन प्रधानमन्त्रीलाई निर्देशन दिएका छन्। नेपाली कम्युनिष्ट पार्टी नेकपाले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियालाई विश्वासको मत नदिने भएको छ। नेकपा बागमती प्रदेशको संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री बानियाको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय भएको र सोही अनुसार निर्देशन जारी गरिएको दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले जानकारी दिए। बैठकले एमाले संघको गठबन्धनमा नयाँ सरकार गठनका लागि आवश्यक समन्वय गर्ने निर्णय पनि गरेको छ। गत साउन 9 गते नेकपा र एमाले सत्ता साझेदारी गर्दै सरकार गठनको तयारी गरेका थिए। हाल 104 जना सदस्य रहेको संसदमा नयाँ सरकार गठनका लागि 53 आवश्यक पर्नेछ।

0: भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ र प्रधान सेनापति अशोकराज सिग्देल बीच जंगी अड्डामा शिष्टाचार भेटघाट भएको छ। पाँच दिने नेपाल भ्रमणमा आएका सेठले हिजो 30 मा भारतीय स्थल सेना प्रमुखको जिम्मेवारी सम्हालेका हुन्। नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलको निमन्त्रणमा उनी नेपाल आएका हुन्। यो भ्रमणमा उनलाई नेपाली सेनाको मानार्थ महारथी दर्जाको दर्जानी चिन्ह प्रदान गरिने कार्यक्रम रहेको छ। काठमाडौँ जिल्ला अदालतले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई थप 4 दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। प्रहरीले श्रेष्ठलाई थुनामा राख्न म्याद थपका लागि आज अदालत उपस्थित गराएको थियो। यसअघि सोही अदालतले उनलाई 3 दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। सो म्याद सकिए पनि अनुसन्धान नसकेको भन्दै प्रहरीले थप समय माग गरेपछि अदालतले 4 दिनको समय दिएको हो। यसैबीच श्रेष्ठको गिरफ्तारीलाई गैर कानूनी भन्दै सर्वोच्च अदालतमा दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमा आजै सुनवाई हुँदैछ। उज्यालो नेपाल पार्टीले विद्युतमा लगाइएको कर हटाउन र डेडिकेटेड तथा ट्रंक लाइनको लामो समयदेखिको बकेउटा रकम असुल गर्न दबाव दिने उद्देश्यले देशव्यापी हस्ताक्षर अभियान शुरू गरेको छ। पार्टीका अध्यक्ष कुलमान घिसिङको नेतृत्वमा आजदेखि 24 गतेसम्म देशव्यापी रूपमा यो अभियान सञ्चालन गर्न लागि हो। पछिल्लो समय डेडिकेटेड र ट्रंक लाइनको बकेउटा विवादले निकै चर्चा पाइरहेका बेला यो राजनीतिक पहललाई अर्थपूर्ण रूपमा हेरिएको छ। अभियान अवधिभर संकलन गरिएको हस्ताक्षर सरकारलाई बुझाएर आफ्ना मागहरू पूरा गर्न कड़ा दबाव दिने योजना पार्टीले सार्वजनिक गरेको छ। सुशासन समृद्धि र सामाजिक न्यायलाई मुख्य एजेण्डा बनाएको उज्यालो नेपाल पार्टीले यो अभियान मार्फत आम नागरिकको साथ खोजेको छ। म्यानपावर व्यवसायले कार्यालय बन्द गरेर थालेको आन्दोलन फिर्ता लिएका छन्। सरकारसँगको वार्ता सकारात्मक भएको भन्दै व्यवसायीहरूको आन्दोलन फिर्ता भएको हो। वैदेशिक रोजगार संघका सल्लाहकार पदाधिकारी र सरकारको तर्फबाट श्रम मन्त्री र सचिव बीच भएको वार्तामा सहमति भएसँगै व्यवसायीहरू कामदार विदेश पठाउन सहमत भएका हुन्। वैदेशिक रोजगार व्यवसायले अघि सारेका विभिन्न माग सम्बोधनका लागि युवा श्रम तथा रोजगार मन्त्रालय सकारात्मक भएको छ। आज भएको वार्तापछि व्यवसायीहरूले अघि सारेका माग 45 दिनभित्रमा सम्बोधन गर्ने सहमति भएको नेपाल वैदेशिक रोजगार व्यवसाय संघका महासचिव हरि डाँगीले जानकारी दिए। सहमति भएसँगै व्यवसायीहरूले भोलिदेखि कार्यालय सञ्चालन गर्ने उनको भनाइ छ। व्यवसायीहरूले सेवा शुल्क तोकिनुपर्ने, वैदेशिक रोजगार विभागले गरेको कार्यवाही फिर्ता लिनुपर्ने लगायतका 15 बुँदे माग अघि सारेका थिए। ती माघको सुनवाई नभएको भन्दै आजदेखि व्यवसायीहरूले कार्यालय बन्द गरेर श्रमिक पठाउन बन्द गर्ने घोषणा गरेका थिए। तर आजको वार्तापछि आन्दोलनको सम्पूर्ण कार्यक्रम फिर्ता भएको छ। काभ्रेपलाञ्चोको भकुण्ठे बेसी प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक सैगो गणेश प्रसाद श्रेष्ठ होटलमा युवतीसहित फेला परेका छन्। आइतबार राति स्थानीय एक होटलमा युवतीसहित बसिरहेको अवस्थामा सय श्रेष्ठलाई स्थानीय नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका छन्। मर्यादा विपरीत होटलमा बसेको थाहा पाएपछि स्थानीय युवाहरूको समूह होटलमा प्रवेश गरेर सय श्रेष्ठलाई नियन्त्रणमा लिएका थिए। हवस् त, दिउँसो 3 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले बेलुकी 5 बजे हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म सृजना बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 MHz।
2: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
3: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मरमत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइलो ट्रेक्टर दिएको, त्यही पनि बिग्रिएछ।
2: ए यति कुराको लागि पनि किन चिन्ता गर्नुभएको? अहिले त हाम्रै सिंगटी बजारको झुलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
3: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
2: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्याक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
3: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
0: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567 9763583।
4: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4, सिंगटी, दोलखा।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगुटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रहरीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगेटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रहरी, बेगुचार सिंगेटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 67 39 22।
1: कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
2: कठै बरेलैलै कसको टिभी बोक्नु नि भिट्टी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त, होइन?
1: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त? सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि। सके गर्ने
2: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
3: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा, 32 इन्चदेखि माथिको एलइडी किन्दा दिसौँ सिटीमा। यहाँ फ्रिज, डी फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ। टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
4: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 98 44 39 81 42 र 98 44 01 60 814।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: बाँडे त त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहेतिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल्नु होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि? कृषि विकास बैङ्क अगाडि छ नि होइन?
2: पाण्डवहरू गइहालौ न।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
6: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
5: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 32/4 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
6: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
5: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 32/4 काभ्रे बगर दोलखा।
7: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप बाख्रा जोन रामेछाप र आलू जोन रामेछाप आलू जोन दोलखा किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह सहकारी संस्था समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकेको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यो सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा 98548417 98545562 र 049-421-130 सम्पर्क गर्न सकिनेछ। राजन परियार वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई रामेछाप
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज
0: 21130 सम्पर्क गर्न सकिनेछ। राजन परियार वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राष्ट्र

0: Айца, ами така дено.
1: हैनै बुढा दिदीजीको लोग नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको? बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
2: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
1: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडीसी दुध लिएर आऊ न।
2: ल ल, म दोलखा डेरीको नम्बर वान डिडीसी दुध नै लिएर आइहाल्छु।
0: आहा, कति मिठो दुध! अबदेखि सधैँ डिडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
3: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डिडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
4: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमौती, जपे, भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
3: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949421020।

0: होइन बाँडे, त त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँ बाटो बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, जिल्ला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डवहरू गइहालौ न। सकिगयो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211100।
3: तपाईँ आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिङ्गुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिङ्गेटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिङ्गेटी, लामा बगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 9767-39-22।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: 朝来公爷把你拿的最爱好哦，我站了路，我站了了路，没完的垃圾我站着等着过新完了过来牛的个爱看，俺我先过来，好我那啥我那都干，我大干了了，我大我心里。
1: 耶，他为了弟弟把你抬起来干个鸡，他为了把你个香喷的香喷的，他背地是 rental and catching service， 这里可没白领钱。
0: 我抓你乖乖，好我听完后你再说。
2: हजुर हरके सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम सरीकोटमा विवाह व्रतबन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट सायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 98512482383 98412482383 र कृष्ण श्रेष्ठ 98640021
4: वैद्यश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरीकोट दोलखा।
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू:
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाँडादेवी यातायात प्रणाली।
5: अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा,
6: यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि,
5: परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ।
6: चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक, सम्पर्क नम्बर 97-61-13-21-44, 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ।
5: आराम, सहज र विश्वासिलो यात्राका लागि खाँडादेवी यातायात प्रणाली।

0: वहाँ तपाईहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ।
1: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
0: चरीकोट चरीग्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
1: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
1: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
2: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
1: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
1: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
0: अब टेन्सन गर्नै पर्दैन। साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
1: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघाङ दोलखा 104.1 FM र 104.1 FM।
3: समाचार विचार विश्लेषण मनोरंजन साहित्य र कला संस्कृति पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 MHz।

नमस्कार, बेलुकी 5 बजेको हाम्रो समाचारमा स्वागत छ। साथमा छु म लक्ष्मी। बागमती प्रदेशमा सत्ता समीकरण फेरिएसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ। कंग्रेसका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले आज प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई पदबाट राजीनामाको पत्र बुझाएसँगै नयाँ सरकार गठनको बाटो खुलेको हो। अब प्रदेश प्रमुख देवकोटाले संवैधानिक व्यवस्था अनुसार नयाँ सरकार गठनका लागि प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूलाई दावी पेश गर्न आह्वान गर्नेछन्। नेकपा र एमाले बीच प्रदेशहरूमा संयुक्त सरकार सञ्चालन गर्ने पूर्व सहमतिलाई टेकेर सोही अनुसार सरकार गठन हुने नेताहरूको भनाई छ। द्वैदलीय भागभण्डा अनुसार बागमती सरकारको नेतृत्व एमाले गर्ने सहमति भइसकेको छ, तर बहुमत जुटाउन भने सकस परेको छ। 104 सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि 53 सांसदको समर्थन आवश्यक पर्दछ, तर नेकपा एमालेसँग 51 जना मात्रै सांसद रहेकाले बहुमत जुटाउन अन्य साना दलको समर्थन आवश्यक छ। नेकपा र एमालेलाई सरकार गठनका लागि हाम्रो नेपाली पार्टीको 2 सांसदले मात्रै नपुग्ने भएकाले बहुमत जुटाउन राप्रपाको साथ निर्णायक देखिएको छ, तर राप्रपाले तत्काल सरकार कंकक गर्ने त्यही खेलमा नलाग्ने निर्णय गरेको छ। संविधानको धारा 186 प्रदेश सभामा प्रस्तुत प्रस्तावको निर्णय उपस्थित बहुमत सदस्यहरूको मतदानबाट हुने व्यवस्था छ, तर सो धाराले सभाको अध्यक्षता गर्नेलाई मत दिने अधिकार दिएको छैन। सही कारण एमाले र नेकपालाई बागमतीमा नयाँ सरकार गठनका लागि बहुमत जुटाउन सकस परिरहेको छ। बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्र बानियाले पदबाट राजीनामा दिएका छन्। आज बागमती प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाले राजीनामाको घोषणा गरेका हुन्। साउन 6 गते एमाले दिएको समर्थन फिर्ताले सँगै अल्पमतमा परेका बानियाले विश्वास मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक बसेको थियो। उनले आज प्रदेश सभा बैठकबाट विश्वासको मत लिने तयारी गरे पनि विश्वासको मत पाउने सम्भावना नदेखेपछि बानियाले राजीनामा दिएका हुन्। बागमती प्रदेश सभामा हाल 104 सदस्य रहेकाले बहुमतका लागि 53 सांसदको आवश्यक समर्थन आवश्यक पर्दछ, तर कंग्रेसका 36 र हाल सरकारमा सहभागी हाम्रो नेपाली पार्टी हानेपाको 2 गरी 38 सांसद मात्रै आफ्नो पक्षमा देखेपछि मानियाले राजीनामाको घोषणा गरेका हुन्। आफ्नै पार्टीका नेता विरूद्ध अविश्वासको प्रस्ताव ल्याएर मुख्यमन्त्री बनेका इन्द्र बानिया विश्वासकै मत नपाएर सरकारबाट बाहिरिन बाध्य भएका छन्। उनी आफ्नै दल नेपाली कंग्रेसका तत्कालीन मुख्यमन्त्री बहादुर सिंह लामालाई संसदीय दलको नेता र मुख्यमन्त्रीबाट हटाएर 2082 साउन 20 बागमतीको 6 मुख्यमन्त्री बनाएका थिए।

तर बानिया विश्वासको मत जुटाउन नसकेपछि एक वर्षमै सत्ताबाट बाहिरिएका छन्। प्रतिनिधि सभाका सभामुख डोल प्रसाद दर्यालले एकै दिन सरकारका नाममा तीनवटा रूलिङ गरेका छन्। सांसदहरूले उठाएका प्रश्नको व्यवस्था गरेको भन्दै विपक्षी र सत्तापक्षी सांसदहरूले समेत सदनमा उभिएर विरोध जनाएपछि सभामुखले प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयहरूलाई जवाफ दिन निर्देशन दिएका हुन्। सभामुख खर्यालले प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार सांसदहरूले उठाएका समसामयिक प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई रूलिङ गरेका छन्। यसै गरी नेकपाका सांसद गोपाल प्रसाद शर्मा र सत्तारूढ़ राष्ट्रपार्टी सांसद आशिका तामाङले उठाएको विषयमा पनि तीन दिनभित्र जवाफ दिन सभामुखले सरकारलाई निर्देशन दिएका हुन्। सभामुखको रूलिङसँगै सांसदहरूले संसदमा 78 दिनदेखि गर्दै आएको अवरोध अन्त्य भएको छ। प्रतिनिधि सभाबाट खानी तथा खनिज पदार्थ विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ। आजको बैठकमा सभामुख डोल प्रसाद दर्यालले विधेयकलाई निर्णयार्थ प्रस्तुत गरेका थिए। यसअघि 2083 साल साउन 26 गतेको बैठकमा गणपूरक संख्या कोरम नपुगेका कारण विधेयकमाथि निर्णय हुन बाँकी रहेको थियो। आजको बैठकमा सभामुख कार्यालयले सोही प्रस्तावलाई पुनः प्रस्तुत गर्दै सदस्यहरूको राय माग गरेका थिए। सभामुखले ध्वनि मतका लागि आह्वान गर्दा प्रस्तावको पक्षमा बहुमत सदस्यहरूको समर्थन देखेपछि प्रस्ताव स्वीकृत भएको हो। प्रस्ताव स्वीकृत भएसँगै अब विधेयकमाथि दफावार छलफल र संशोधनको प्रक्रिया अघि बढ़ने बाटो खुलेको छ। यसैबीच सरकारले बाल बालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 संघीय संसदको प्रतिनिधि सभामा पेश गरेको छ। आज सभाको आजको बैठकमा महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले सो विधेयक सभामा प्रस्तुत गरेको हुन्। विधेयक प्रस्तुत गर्दै मन्त्री बादीले बाल न्याय प्रणालीमा बाल बालिकाको सर्वोत्तम हित र कानूनी विवादमा परेका बाल बालिकाको संरक्षण प्रणालीलाई सुदृढ़ एवं संस्थागत गर्न विधेयक ल्याइएको बताएकी छिन्। बाल बालिका सम्बन्धी ऐन 2075 थप सुदृढ़ र समृद्ध बनाउन सरकारले विधेयक अघि बढ़ाएको उनको भनाई छ।

0: काभ्री पलाञ्चोको खानीखोला गाउँपालिका एक्कीस त्याउरी थलीमा बोलेरो जीप दुर्घटनामा घाइते भएका बिरामीलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उपचारका लागि अस्पताल पठाइएको छ। खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङका अनुसार आज दिउँसो 3 बजेतिर सेनाको हेलिकप्टर मार्फत घाइतेहरूलाई उपचारका लागि धुलीखेल अस्पताल पठाइएको हो। दुर्घटनामा परेर 2 जनाको मृत्यु भएको छ भने 4 जना घाइते भएका थिए। गाउँपालिका अध्यक्ष थिङका अनुसार मृत्यु हुनेमा खानीखोला 4 का कमल बहादुर माझी र खानीखोला 2 की अनिता मोक्तान रहेका छन्। यस्तै घाइते हुनेमा राहुल तामाङ, प्रदीप जर्घा मगर, बहुत मान रूम्बा र धनपति राल रहेका छन्। आज बिहान करिब 11 बजेतिर खानीखोलाको जगथलीबाट बनेपा तर्फ आउँदै गरेको 22 नम्बरको बोलेरो दुर्घटनामा परेको थियो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको सत्ता सुरक्षित भएको छ। आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका हुन्। आज बसेको लुम्बिनी प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यको पक्षमा 45 र विपक्षमा 26 मत परेको हो। मतदान प्रक्रिया सम्पन्न भएसँगै सभामुख तुलाराम घरती मगरले मुख्यमन्त्री आचार्यले बहुमत प्राप्त गरेको औपचारिक घोषणा गरेका छन्। मुख्यमन्त्री आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालका सांसदहरूले विश्वासको मत दिएका छन्। नेपाली कंग्रेस र जनमत पार्टीका सांसदहरूले विपक्षमा मतदान गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा तटस्थ बसेको थियो। प्रदेशसभामा विश्वासको मत पाएसँगै आचार्य नेतृत्वको लुम्बिनी प्रदेश सरकारले निरन्तरता पाउने बाटो खुलेको छ। म्यानपावर व्यवसायले कार्यालय बन्द गरेर थालेको आन्दोलन फिर्ता लिएका छन्। सरकारसँगको वार्ता सकारात्मक भएको भन्दै व्यवसायीहरूको आन्दोलन फिर्ता भएको हो। वैदेशिक रोजगार संघका सल्लाहकार, पदाधिकारी र सरकारका तर्फबाट श्रम मन्त्री र सचिव बीच भएको वार्तामा सहमति भएसँगै व्यवसायीहरू कामदार विदेश पठाउन सहमत भएका हुन्। वैदेशिक रोजगार व्यवसायले अघि सारेका विभिन्न माग सम्बोधनका लागि युवा, श्रम तथा रोजगार मन्त्रालय सकारात्मक भएको छ। ₹350 को सामान किनेका उपभोक्ताले सरकारको 10 लाख पुरस्कार जितेका छन्। गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट ₹350 को सामान किनेका उपभोक्ताले बम्पर उपहारमा 10 लाख रूपियाँ हात पारेका हुन्। करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत साउन महिनाको 2 पार्षिक पुरस्कार घोषणा गरिएको हो। आज आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले र अर्थ सचिव डाक्टर घनश्याम उपाध्यायले पुरस्कार विजेता घोषणा गरेका हुन्। विभागका अनुसार पछिल्लो 17 दिनको पहाड योजनामा कुल कारोबार संख्या 3,24,43,229 पुगेको छ। यिनै मध्येबाट आज 17 जना विजेता छनौट गरिएको हो, जसमा साउन 16 गतेदेखि 31 गतेसम्मका 17 दिनका 1-1 जनाले प्रति व्यक्ति 1,33,334 रूपियाँ जित्नेछन्। उनीहरूले कर कटाएर खुद 1 लाख रूपियाँ प्राप्त गर्नेछन्। हवस् त, बेलुकी 5 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 7 बजे हाम्रो विशेष समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेतलाई विदा दिनुहोस्। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: मधिरा न्यूनीकरण का लागि रेडियो सन्देश
1: ख्याल राख्नुस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
2: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो वखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौं भने हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
2: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःखपूर्ण खाएको, शोक बिर्सन पिएको, तागत दिन शनी लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
2: सजग बन्नुहोस्। कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खाना पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
2: त्यसैले आजबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर, जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: सार्वजनिक हितका लागि कालिम्पोङ गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।

पाप आह्वान संबंधी सूचना। राष्ट्रीय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछाप को चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलू जोन रामेछाप, आलू जोन दोलोखा, किबी जोन रामेछाप में विभिन्न कार्यक्रम संचालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिन को सूचना प्रसारण गरिएको छ। कार्यक्रम में सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलोखामा रहेको यस कार्यालयमा तोकेको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यो सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा 98548-41117 98545-65562-048-545-562 र 049-421-130 मा सम्पर्क गर्न सकिनेछ। राजन परियार वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछाप।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्रेक्टर दिएको त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567 9763 58033।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4 सिंगटी दोलोखा।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: ಶೋರ್ಟಿ ವಾಸ್ಕೊ ಟಿವಿ ಬೋಕರ ಹಿಡಿಯೋ ನಿಕೈ ಅವತಾರ ಮಾಸ ಹೌತ
1: ವಾಸ್ಕೊ ಟಿವಿ ಬೋಕ್ನೋನಿ ಭೇಟಿ ಆಫ್ನೇ ಟಿವಿ ಬಿಗ್ರಿಯೋ ಅನಿ ಬನೌನ ಜನ ಲಾಗೆ ಕೊಡಿ ಬನೌನೆ ಪುಕ್ಕಾ ಓಲಾಟ ಹೋಯ್ನ
0: त्यति कुरामा पनि चिन्ता गर्नुपर्छ त सदरमुकाम चरीकोट बाटो चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सके गर्ने
1: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्चदेखि माथिको एलइडी किन्दा डिस्काउन्ट सितैमा
3: यहाँ फ्रिज डी फ्रिज एलइडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ
2: टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
4: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 9844-39-81-42 र
3: 98 सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ
2: टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा

0: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
2: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौं। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
1: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
2: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
1: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।

नयाँ नेपालको नयाँ आवाज, आवाज विहीनहरूको आवाज, जन आवाज, हाम्रो रेडियो 103.4 मेगाहर्ज।

के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली।

0: प्रस्ताव आह्वान संबंधी सूचना राष्ट्रीय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेशाको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेशाप बाख्रा जोन रामेशाप र आलू जोन रामेशाप आलू जोन दोलोखा किबी जोन रामेशापमा विभिन्न कार्यक्रम संचालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह सहकारी संस्था समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेशाप र दोलोखामा रहेको यस कार्यालयमा तोकेको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यो सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा 98548-41117 98548-55562-048-545-562 र 049-421-130 सम्पर्क गर्न सकिनेछ। राजन परियार वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछाप
1: समाचार विचार विश्लेषण मनोरंजन साहित्य र कला संस्कृति पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

नेपाल प्रचलित सामुदायिक एफएम 94 मेगाहर्जबाट एकै साथ प्रसारण भइरहेको छ। इन्टरनेटमा www.radiofm.org/tnp र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। सभामुखको रूलिङ पछि संसदमा प्रधानमन्त्रीले जवाब दिने मिति तय। सदौ 10 गते संसदमा प्रत्यक्ष प्रश्नोत्तर हुने। सम्पत्ति सचेतनको मुद्दा

0: बारसम्म सरकार गठनका लागि दावी पेश गर्न प्रदेश प्रमुखको आह्वान, काभ्रे दुर्घटनामा घाइते भएकाहरूको हेलिकप्टरबाट उद्धार। भारतमा आगलगी र भागदौडमा 15 भक्तजनको मृत्यु।
1: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
2: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
1: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबी काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
2: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
1: थप जानकारीका लागि सम्पर्क 9844463378 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।
0: अब समाचार विस्तारमा। आगामी पौतो 10 गते संसदमा प्रधानमन्त्रीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ। सभामुख डीपी अर्यालले आज प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि समय तोकेका हुन्। प्रतिनिधि सभा नियमावलीको नियम 56 प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सम्बन्धी व्यवस्था रहेको छ। नियमावलीको व्यवस्था अनुसार प्रधानमन्त्री वा उनको कार्यक्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्न सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको एक दिन बैठकको पहिलो एक घण्टा निर्धारण गर्ने उल्लेख छ। सोही व्यवस्था अनुसार सभामुखले भदौ 10 को समय तोकेका हुन्। आजको प्रतिनिधि सभा बैठकबाट सभामुख कार्यालय प्रधानमन्त्रीलाई सदनमा उपस्थित भएर सांसदको प्रश्नको जवाब दिन निर्देशन दिएका थिए। सर्वोच्च अदालतले द्वन्द्व पीड़ितहरूको मुद्दालाई सरकारबाट लिखित जवाब प्राप्त भएको 7 दिनभित्रै अन्तिम सुनवाई गर्ने गरी प्राथमिकता प्रदान गरेको छ। सुर्खेतका द्वन्द्व पीड़ित पूर्ण प्रसाद पौडेलले दिएको रेटमा आज भएको सुनवाईपछि न्यायाधीशद्वय कुमार रेग्मी र सुनिल कुमार पोखरेलको संयुक्त इजालसले गम्भीर र संवेदनशील प्रश्न रहेको बताउँदै अग्राधिकार राख्न आदेश दिएको हो। पौडेलले आफू र अन्य पीड़ितको हकमा समेत जीविकोपार्जन, निशुल्क स्वास्थ्य उपचार र रोजगारी जस्ता गम्भीर सवालहरू उठाएर सर्वोच्चमा रिट दायर गरेका थिए।

0: उनीहरूले पीड़ितको अवस्था दयनीय हुँदै गएको अवस्था दर्शाउँदै तत्काल राहतका लागि अन्तरिम आदेशले मुद्दालाई चाँडो टुंगो लगाउन अग्राधिकार प्रदान गर्न माग गरेका थिए। सर्वोच्चको संयुक्त इजलासको बहसमा पीड़ितको माग अनुरूप यो बीसी अन्तरिम आदेशबाट सम्बोधन हुनुभन्दा निवेदनको अन्तिम सुनवाई गरी उपचार प्रदान गर्नुपर्ने प्रकृतिको रहेको भन्दै शीघ्र सुनवाईमा लैजान अग्राधिकार दिएको हो। बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि दावी पेश गर्न प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले आह्वान गरेका छन्। मुख्यमन्त्री इन्द्रबहादुर बानियाले दिएको राजीनामा स्वीकृत गर्दै उनी मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका हुन्। बागमतीमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेको छ। राजीनामा स्वीकृत भएसँगै नेपालको संविधानको धारा 168(2) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढ़ी दलको समर्थनमा बहुमत प्राप्त गर्ने प्रदेशसभा सदस्यलाई भदौ 4 गते बिहिबार अपरान्ह 4 बजेसम्म मुख्यमन्त्रीमा दावी पेश गर्न भनिएको छ। यसैसँगै बागमतीमा नयाँ सरकार गठन प्रक्रिया औपचारिक रूपमा शुरू भएको छ। अब नेकपा र एमाले बीच र प्रदेशहरूमा संयुक्त सरकार सञ्चालन गर्ने पूर्व सहमतिलाई टेकेर सोयानुसार सरकार गठन हुने नेताहरूको भनाइ छ। दुई दलीय भागबण्डा अनुसार बागमती सरकारको नेतृत्व एमाले गर्ने सहमति भइसकेको छ, तर बहुमत जुटाउन भने सकस परेको छ। 104 सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि 53 सांसदको समर्थन आवश्यक पर्दछ, तर नेकपा र एमालेसँग 51 जना मात्रै सांसद रहेकाले बहुमत जुटाउन निशाना दलको समर्थन आवश्यक छ। नेकपा र एमालेलाई सरकार गठनका लागि हाम्रो नेपाली पार्टीको दुई सांसदले मात्रै नपुग्ने भएकाले बहुमत जुटाउन राप्रपाको साथ निर्णायक देखिएको छ, तर राप्रपाले तत्काल सरकारको अंक गणितीय खेलमा नलाग्ने निर्णय गरेको छ। संविधानको धारा 186 प्रदेशसभामा प्रस्तुत प्रस्तावको निर्णय उपस्थित बहुमत सदस्यको मतदानबाट हुने व्यवस्था छ, तर सो धाराले सभाको अध्यक्षता गर्नेलाई मत दिने अधिकार दिएको छैन। सैकारौं एमाले र नेकपालाई बागमतीमा नयाँ सरकार गठनका लागि बहुमत जुटाउन सकस परिरहेको छ। हामीसँग अझै समाचार बाँकी नै छन्, तर त्योभन्दा पहिले सूचना र सन्देशको पालो।
1: तपाई आफ्नो स्वास्थ्यप्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली बेगुचार सिंगटी लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 67 39 22।
2: कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
3: होइन है बुढा, डीडीसी को लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
4: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
5: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
4: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
5: ल ल, म दोलखा डेरीको नम्बर 1 डीडीसी दुध नै लिएर आइहाल्छु।
2: आहा, कति मिठो दुध! अब देखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
6: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
7: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलोका बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमौती, जपे, भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
6: दोलखा दुग्ध उद्योग लिमिटेड चरीकोट दोलखा, सम्पर्क 049-421-020।
0: तपाई यतिखेर हाम्रो रेडियो र जिरी एफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ। इन्टरनेटमा www.hamroradiofm.org.in र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। अब बाँकी समाचार। सरकारले बाल बालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 संघीय संसदको प्रतिनिधि सभामा पेश गरेको छ। सभाको आजको बैठकमा महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादली सो विधेयक सभामा प्रस्तुत गरेकी हुन्। यसैबीच प्रतिनिधि सभाबाट खाने तथा खनिज पदार्थ विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ। यसअघि साउन 26 गतेको बैठकमा कनपुरको संख्या नपुगेका कारण विधेयकमाथि निर्णय हुन बाँकी रहेको थियो। आजको बैठकमा सभा मुखर्याले सही प्रस्तावलाई पुनः प्रस्तुत गर्दै सदस्यहरूको राय मागेका थिए। सभामुखले ध्वनिमतका लागि आह्वान गर्दा प्रस्तावको पक्षमा बहुमत सदस्यले समर्थन जनाएका थिए। प्रस्ताव स्वीकृत भएसँगै अब विधेयकमाथि तपावार छलफल र संशोधनको प्रक्रिया अघि बढ़ने बाटो खुलेको छ। विशेष अदालतले सम्पत्ति शुद्धिकरणको आरोप खेपिरहेका सहसचिव मदन दाहाललाई 15 लाख धरोटीमा छाड्न आदेश दिएको छ। विशेष अदालतमा हाजिर भएर बयान गरेका दाहाललाई विशेष अदालतका सदस्यहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइराला कोइचालसली धरोटीमा छाड्न आदेश दिएको हो। दाहालमाथि हिमालयन लाइन इन्सुरेन्स कम्पनीको कोषको करिब 4 अर्ब भन्दा बढ़ी दुरूपयोगमा भूमिका खेलेको आरोप थियो। अख्तियार तौरपाई गणसन्धान आयोगले दाहाल विरूद्ध 3 अर्ब 50 करोड़ 30 लाख 63 हजार 192 रूपियाँ बिगोको आधा सजाय माग गर्दै मुद्दा दायर गरेको थियो। सम्पत्ति शुद्धिकरण विभागले नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष समेत रहेका दाहालमाथि एउटै कम्पनीलाई बारम्बार समान प्रकृतिको लगानी गर्न स्वीकृति दिएको, एउटै शेयरमा लगानी केन्द्रीकरण भई उच्च जोखिम हुँदा नियमनकारी निकायले नियमन नगरेको लगायतका आरोप लागेको थियो। काभ्रेको खानेखोला गाउँपालिकामा भएको पोलेरो जीप दुर्घटनाका घाइतेहरूलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ। खानेखोला गाउँपालिकाका अध्यक्ष इन्द्र बहादुर थिङका अनुसार आज दिउँसो 3 बजी सेनाको हेलिकप्टर मार्फत घाइतेहरूलाई उपचारका लागि धुलेखेल अस्पताल पठाइएको हो। दुर्घटनामा घाइते काभ्रेको बनेपा नगरपालिका 14 बस्ने 25 वर्षीय राहुल तामाङ, खानीखोला 3 का 24 वर्षीय प्रदीप जयका मगर, खानीखोला 5 का बौद्धमान लामा, सिन्धुपाल्चोकको चौतारा नगरपालिकाका धनपति पाल र जीप चालक सिन्धुलीको सुनकोशी गाउँपालिकाका 28 वर्षीय एस बहादुर तामाङलाई हेलिकप्टरबाट उपचारका लागि दुलेखेल अस्पताल पठाइएको हो। दुर्घटनामा परे दुई सेनाको मृत्यु भएको छ। खानेखोला गाउँपालिका 1 स्याउथलीमा आज मध्याह भएको जीप दुर्घटनामा खानेखोला 2 की 24 वर्षीय अनिता मोक्तान र खानेखोला 4 का 61 वर्षीय कलक बहादुर मासीको मृत्यु भएको हो। आज बिहान करिब 11 बजे खानेखोलाको जगथलीबाट बनेपातर्फ आउँदै गएको बाइक कैश 242 नम्बरको बोलेरो दुर्घटना भएको थियो। हाम्रो समाचारमा अब रेडियो रिपोर्टको पालो। करिब पाँच महिनापछि स्वदेश फर्किएका कंग्रेसका निवर्तमान सभापति शेरबहादुर देवालले धर्मको बेसीलाई उठान गरेका छन्। देवालसम्मको छुट्टै भेलाले धर्मको मुद्दा उठान गरेपछि राजनैतिक वृत्त तरंगित बनेको हो। प्रस्तुत छ एक रिपोर्ट।
8: जेन्जे आन्दोलनपछि पाँच महिना विदेशमा उपचार गराएर फर्केका कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवाले अचानक धर्मको मुद्दा उठाएपछि राजनीतिक वृत्त तरंगित भएको छ। कांग्रेसको 14 महाधिवेशनबाट निर्वाचित देउवा पक्षले राष्ट्रिय भेला मार्फत सनातन धर्मलाई नेपालको राष्ट्रिय भेला मार्फत सनातन धर्मलाई नेपालको राष्ट्रिय पहिचानका रूपमा अघि बढ़ाउने प्रतिबद्धता जनाएर नयाँ राजनीति कोर्स शुरू गर्ने जनाउ दिएको हो। राष्ट्रिय भेलाबाट पारित पाँच बुधे प्रस्तावमा सनातन धर्म संस्कृतिको संरक्षणलाई प्राथमिकतामा राखिएको छ, जबकि कांग्रेस ठूलो शक्ति रहेकै बेला धर्मनिरपेक्षतालाई आत्मसात गरेको थियो। हिन्दू बौद्ध किरात र प्राकृत धर्मको संरक्षण गर्ने दायित्वलाई दृष्टिगत गरी सनातन धर्मलाई राष्ट्रको पहिचानका रूपमा अघि बढ़ाउने प्रतिबद्धता देउबार उनको समूहले गरेको छ। यति मात्र होइन, सम्मेलनको समापन कार्यक्रममा देउबाले आफू हिन्दू भएको पटक पटक दोहोर्याएर यो विषयलाई राजनीतिक वृत्तमा प्रवेश गराएका छन्। आफू हिन्दू भए पनि सबै धर्म मान्ने स्वतन्त्रताको सम्मान गर्ने उनको भनाइ थियो। नेपालमा धार्मिक स्वतन्त्रता हुनुपर्छ भन्ने पक्षमा आफू रहेको भन्दै देउबाले राष्ट्रिय भेलाको समापनमा आफू पशुपतिमा जाने पूजा गर्ने भन्दै हिन्दू भएको बताएका थिए। देउबाले बुद्ध प्रति माया श्रद्धा रहेको र बुद्धिज्मलाई आज संसारले मानेको पनि बताए। हिन्दू मतदातालाई प्रभावित पार्ने उद्देश्यले यो विषय अघि सारिएको हुन सक्ने अनुमान गरिएको छ। राष्ट्रिय भेलाको संयोजक बनेका शशांक कोइरालाले बेला बेलामा हिन्दू राष्ट्रका विषय उठाउँदै आएका छन्। दुई वर्ष अघि कोइरालाले विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै हिन्दू राष्ट्रका विषयमा जनमत संग्रह गराइनु पर्ने बताएका थिए। दुई वर्ष अघि ललितपुरमा भएको कांग्रेसको महासमिति बैठक स्थलमा सनातन हिन्दू राष्ट्रको पक्षमा चलाएको अभियानमा पनि कोइरालाले हस्ताक्षर गरेका थिए। यस अघि कांग्रेसका नेता तथा पूर्व सांसद शंकर भण्डारी समूहले राज संस्था र हिन्दू राष्ट्रका विषयमा आवाज उठाउँदै आएको छ। लक्ष्मी थामी, हाम्रो रेडियो चरीकोट।
0: लुम्बिनी प्रदेशका मुख्यमन्त्री श्वेत नारायण आचार्यको सत्ता सुरक्षित भएको छ। आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका हुन्। आज बसेको लुम्बिनी प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यको पक्षमा 45 र विपक्षमा 26 मत परेको थियो। मुख्यमन्त्री आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालका सांसदहरूले विश्वासको मत दिएका थिए। नेपाली कंग्रेस र जनमत पार्टीका सांसदहरूले विपक्षमा मतदान गरे भने राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा तटस्थ बसेको थियो। प्रदेशसभामा विश्वासको मत पाएसँगै आचार्य नेतृत्वको लुम्बिनी प्रदेश सरकारले निरन्तरता पाउने बाटो खुलेको छ। ₹350 सामान किनेका उपभोक्ताले सरकारको 10,00,000 पुरस्कार जितेका छन्। गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट ₹350 सामान किनेका उपभोक्ताले बम्पर उपहारमा 10,00,000 रूपियाँ हात पारेका हुन्। करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत साउन महिनाको दोस्रो पार्षिक पुरस्कार घोषणा गरिएको छ। आज आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ली र अर्थ सचिव डाक्टर घनश्याम उपाध्यायले पुरस्कार विजेता घोषणा गरेका हुन्। विभागका अनुसार पछिल्लो 17 दिनको पहाड़ योजनामा कुल कारोबार संख्या 3,24,43,229 पुगेको छ। यिनै मध्येबाट आज 17 विजेता छनौट गरिएको हो, जसमा साउन 16 31 गतेसम्मका 17 दिनका एक एकजनाले प्रति व्यक्ति 1,33,334 रूपियाँ जित्नेछन्। त्यसमध्ये उनीहरूले कर कटाएर खुद 1,00,000 रूपियाँ प्राप्त गर्नेछन्। हाम्रो समाचारमा अब अन्तर्राष्ट्रिय समाचार। पूर्वी भारतमा भएको दुई अलग अलग घटनामा 15 जना भक्तजनको मृत्यु भएको छ। शिवको पूजा तथा जल अर्पण गर्न भेला भएका कम्तीमा 15 जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। पश्चिम बंगाल राज्यको तारापेटमा रहेको एक होटलमा लागेको आगलागीबाट 8 जनाको मृत्यु भएको छ भने छिमेकी बिहारमा रहेको शिव मन्दिरमा भएको भागदौड़मा 7 जनाको मृत्यु भएको छ। होटलको आगलागीमा ज्यान गुमाएका पीड़ितहरू श्रावण महिनाको अन्तिम सोमबार प्रार्थना गर्न तारापीठ पुगेका थिए। आगलागीको कारण भनी खुल्न सकेको छैन। बिहारमा लाखी सराय जिल्लाको अशोकधाम मन्दिरमा भीड़भाड़ भएपछि भागदौड़का क्रममा 7 तीर्थयात्रीको कुल्ची र चोट लागेका कारण मृत्यु भएको हो। घटनामा 19 जना घाइते भएको बताइएको छ। पूर्वी भारतमा भएको दुई अलग अलग घटनामा 15 भक्तजनको मृत्यु भएको सम्बन्धी यो समाचार सँगसँगै हाम्रो समाचारको बेलुकी 7 बजेको विशेष बुलेटिन यही सकिन्छ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेत बिदा चाहन्छु। नमस्ते।
9: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
10: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
11: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मरमत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्रेक्टर दिएको त्यही पनि बिग्रिएछ।
10: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झुलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
11: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
10: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
11: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
12: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567 9763 58033।
13: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4 सिंगटी दोलोखा।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: അപ്പേ വൈനയെ പാടെ ഷോർട്ടി വാസ്കു ടി വി പോക്കരെ ഇടിയോ നിക്കേ ഒത്താർമ സൗത്ത
1: കൊട്ടേ ബരി ലൈലെ വാസ്കു ടി വി പോക്കനോനി ഭിട്ടി ആപ്നെ ടി വി ബിഗ്രിയോ അനി ബനൗന ജന ലാഗി കൊടി ബനൗനെ പുക്ക ഉലട്ട വൈന
0: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त सदरमुकाम चरीकोट बाटो चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सके गर्ने
1: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्चदेखि माथिको एलइडी किन्दा डिस्काउन्ट सिपेमा
3: यहाँ फ्रिज डी फ्रिज एलइडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ
4: टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
5: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814
2: दुलिखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना
6: धुलेखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ
2: हाम्रा सेवाहरू
6: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा
2: 24 घण्टा आकस्मिक सेवा
6: बालरोग विशेषज्ञ सेवा इन्डोस्कोपी कल्चर मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा
2: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा
6: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना
2: 24 घण्टा फार्मेसी सेवा
6: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन
2: हाड जोर्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा विशेषज्ञ चिकित्सकबाट दन्त सेवा
6: हाड जोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका हड्डी खिएका नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा
2: ईसीजी भिडियो एक्सरे तथा प्रयोगशाला जाँच
6: रगत सम्बन्धी मृगौला मुटु र कलेजोको जाँच थाइरोइड जाँच
2: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण
7: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन
6: अन्य थप जानकारीको लागि
7: सम्पर्क नम्बर 0494120
2: धुलेखेल अस्पताल दोलखा अस्पताल दोलखा

0: मधिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौ। यस्तो वखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठुलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जुडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःखपूर्ण खाएको, शोक बेर्सन पिएको, तागत दिन स्वामी लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बाहना मात्र हुन्।
1: होशियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै वखत तपाई आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल कुनै मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतोषन, जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्, शारीरिक यातना पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्, तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र दिगु गाउँपालिकाको साथमा सिभिन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।

0: 好啦各位也把你拿去给爱好哥我站了路我站了了路没法跟垃圾我站了电都过谁玩的不然你有没有浪漫的啊我先管你好我那啥我那都啊我再见了你我那站我心里
1: 耶特别你给本你台前的可是给你特别你把你个相不能相信的背景是 rental and catching service 这个什么白眼睛
0: 哎我抓一关关一好我也喜欢我也能好的
2: हजुर हरकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम सरीकोटमा विवाह व्रतबन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट चायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 98512482883 98412482883 र कृष्ण श्रेष्ठ 98640021
4: वैद्यश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।
5: तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
6: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ
5: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
6: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
5: हाम्रा सुविधाहरू
7: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
5: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
7: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
5: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
7: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने
5: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
6: अब टेन्सन गर्नै पर्दैन। साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
5: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलखा 97.1 FM र 97.1 FM 844।
8: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
9: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी सूचना।
10: फास्ट्रेक कुर्सी आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई रामेशाको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप आलु जोन दोलोखा किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत चाहने कृषक समूह सहकारी संस्था समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकेको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यो सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा 98548-41117 असहकारी संस्था समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकेको ढाँचा फर्म्याट बमोजिम आवेदन

4121130 मा सम्पर्क गर्न सकिनेछ। राजन परियार वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई रामेछाप

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्रेक्टर दिएको त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झुलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567 9763583333।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4 सिंगटी दोलोखा।
4: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बिगु 4 सिंगटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 9767 39 57 22।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: दुलीखिल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू:
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 049-412-020।
0: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: मदिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाई स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
2: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यसो बखत हामीले खानपान, आहार, व्यवहारमा परिवर्तन गरेनौं भने हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जुडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन। रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
2: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःखपूर्ण खाएको, शोक बिर्सना पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: होशियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले निम्त्याउँछ।
2: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाईभन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
2: त्यसैले आजबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल कुनै मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? खै कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: सार्वजनिक हितका लागि कालिचोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिबिन नेपाल र ग्रामीण विकास कृति संघको संयुक्त अपील।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
5: 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
6: बीबीसी नेपाली सेवाको साँझ पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा प्रतिनिधि सभामा भदौ 10 गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको तयारी, सभामुखद्वारा निर्देशन,
7: प्रतिनिधि सभाको बैठकमा उपस्थित भई माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु।
6: असन्तुष्ट पक्षलाई समेट्न अझै केही दिन प्रयास गर्ने कांग्रेस सभापतिको भनाई।
8: असोजको 16 गते अधिवेशन गर्नको लागि केही संयन्त्र बनाउनु पर्ने हो, जुन संयन्त्रले चाहिँ अधिवेशनलाई सबै कुरा हेर्ने, हामी सबै तयार छौं।
6: अनि अन्तर्राष्ट्रिय प्रसंगमा इजरायली प्रधानमन्त्रीसँग अमेरिकी राष्ट्रपतिका विशेष दूतको भेटवार्ता। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
9: बिनिता दाहालबाट समाचार सुन्नुहोस्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्य पूर्व सम्बन्धी विशेष दूत जारेड कुस्नरले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेटवार्ता गरेका छन्। अमेरिका समर्थित गाजा शान्ति योजनामा इजरायलको समर्थन अमेरिकाले चाहिरहेका बेला यो भेट भएको हो। नेतान्याहुले उक्त शान्ति योजनालाई अस्वीकार गरेका छन्। जेरूसलेममा रहेकी योलान्ड नेलले इजरायलको निकट साझेदार अमेरिकालाई पनि चुनावी अभियानका बीचमा इजरायल लाई दबाव दिन गाह्रो हुने बताएकी छन्। उनी भन्छन्, हमासले चरणबद्ध रूपमा इजरायली सेना फिर्ता हुने बदलामा आफ्ना हतियार त्याग्न सहमति जनाएको छ। तर इजरायलले भने कुनै पनि इजरायली सेना फिर्ता हुनु अघि हमासले पूर्ण रूपमा हतियार त्याग्नुपर्ने अडान राखेको छ। बीबीसीकी योलान्ड नेलको भनाई। चीनका राष्ट्रपति शी जिनपिङले तियान अनमेन स्क्वायरमा भएको विरोध प्रदर्शनलाई दबाउने सत्तारूढ़ कम्युनिष्ट पार्टीको तत्कालीन निर्णयको प्रशंसा गरेका छन्। सन् 1989 भएको उक्त घटनाबारे शीका पूर्ववर्ती नेतामध्ये एक जियान जमीनको जन्म शताब्दीको अवसरमा आयोजित भाषणका क्रममा उनले विरले गरिने उक्त विरोध प्रदर्शनको उल्लेख गर्दै त्यति बेलाको निर्णयको प्रशंसा गरेका हुन्। बीबीसी संवाददाताका अनुसार शीले आफ्नो सरकार र जमीनको सरकार बीचको सम्बन्धलाई जोड़ दिन खोजिरहेका छन् जसबाट अहिलेका कठिनाईहरूबाट ध्यान अन्यत्र मोड्न सकियोस्। जमीनको समयका ती आन्दोलनलाई सेनाले बलपूर्वक दबाएको थियो र यो घटना आज पनि चीनमा सबैभन्दा संवेदनशील राजनीतिक रूपमा निषेधित विषयहरूमध्ये एक मानिन्छ। पाकिस्तानका अधिकारीहरूले इस्लामाबादमा ठगी गर्ने भनिएको कल सेन्टरमा छापा मारेर करिब 260 जनालाई पक्राउ गरिएको बताएका छन्। पाकिस्तानी गुप्तचर निकायका अनुसार पक्राउ पर्नेहरूमा 40 जना चीनिया नागरिक र 170 जना भियतनामका नागरिक रहेका छन्। उनीहरू पर्यटक भिसामा पाकिस्तान आएको र इस्लामाबादको बाहिरी क्षेत्रमा रहेको गोल्डबर्ग ग्रीन नामक आवासीय क्षेत्रमा ठगी गर्ने कल सेन्टर सञ्चालन गरिरहेको ठानिएको छ। पूर्वी भारत स्थित एउटा मन्दिरमा भएको भागदौड़मा कम्तीमा 7 जनाको ज्यान गएको छ भने 19 जना घाइते भएका छन्। शिव मन्दिरमा धर्मावलम्बीहरूले पूजा गरिरहेका बेला एउटा बिजुलीको पोल मानिसहरूको भीड़मा ढल्दा ज्यान जोगाउने क्रममा भागदौड़ भएको थियो। र औषधि सम्बन्धी ठूलो कम्पनी एस्ट्राजेनेकाले फोक्सोको क्यान्सरको नयाँ उपचार सम्बन्धी परीक्षण स्थगित गरेको छ। उक्त कम्पनीका लागि यो पछिल्लो समयको दोस्रो ठूलो धक्का हो। गत महिना मात्रै कम्पनीले मुटुरोगको उपचार सम्बन्धी परीक्षण पनि बन्द गरेको थियो। त्यसपछि कम्पनीको शेयर मूल्यमा ठूलो गिरावट आएको थियो। यो बीबीसी नेपाली सेवा हो।
10: साझापखमा तपाईलाई स्वागत छ। प्रतिनिधि सभामा विपक्षी दलहरूको माग अनुसार सभामुखले प्रधानमन्त्रीलाई सांसदहरूको प्रश्नको जवाब दिने गरी बैठकमा उपस्थित हुन निर्देशन दिएका छन्। लामो समयदेखि विपक्षी दलका सांसदहरूले आफूहरूको प्रश्नको जवाब प्रधानमन्त्रीले दिनुपर्ने माग राख्दै आएका थिए। संसद सचिवालयका अनुसार आउँदो 10 गते प्रधानमन्त्री र सांसदहरू बीच प्रत्यक्ष प्रश्नोत्तर हुनेछ। प्रधानमन्त्री सकेसम्म संसदमै नजाने गए पनि आफूहरूको माग अनुसार जवाब दिनबाट पन्छिने गरेको भन्दै विपक्षी दलका सांसदहरू लामो समयदेखि विरोधमा उत्रिएका थिए। सभामुखले त्यसको निम्ति प्रधानमन्त्रीलाई निर्देशन दिनुपर्ने उनीहरूको माग थियो। अन्ततः सभामुख ढोलप्रसाद अर्यालले विपक्षी सांसदहरूको विरोधप्रति ध्यानाकर्षण भएको बताउँदै भने,
7: यसै सन्दर्भमा प्रतिनिधि सभाको बैठकमा उपस्थित भई माननीय सदस्यहरूको प्रश्नको जवाब दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु।
10: त्यसँगै संसदमा विपक्षी दलहरूको विरोध अन्त्य भएको छ र प्रश्नोत्तर भदौ 10 गति हुने संसद सचिवालयले जनाएको छ। संसद सचिवालयका प्रवक्ता एकराम गिरी,
11: आगामी 10 गति हुने प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरको लागि भोलिमा 15 प्रश्न लिन सकिने भन्ने छ नियमावलीको व्यवस्था। त्यसकारण हरेक दलबाट कम्तीमा एउटा र बाँकी चाहिँ प्रत्यक्षको आधारमा निर्धारण हुने गरेर प्रश्नहरू आगामी 5 गते शुक्रबार दिनको 1 बजेभित्र प्रदेशसभा सचिवकोमा चाहिँ दर्ता गराउनका लागि सम्बन्धित समक्ष चाहिँ भन्नुभएको छ।
10: त्यो के प्रधानमन्त्रीसँग 10 गते प्रश्नोत्तर हुने पक्का भइसक्यो? प्रधानमन्त्री कार्यालय पनि त्यो सुनिश्चित गरिरहेको छैन?
11: अब त्यो विषयमा त अब सामान्य समक्ष ल्याएर सभालाई जानकारी गराइ नै सक्नु भयो। सभालाई जानकारी गराइसक्नु अगाडि आवश्यक छ भन्ने त पक्कै भएको नै हुन्छ नि।
10: सांसदहरूले प्रधानमन्त्रीसँग सोध्ने प्रश्नहरू पहिले लिखित रूपमा बुझाउनु पर्ने व्यवस्था छ। यसअघि प्रधानमन्त्री बालेन्द्र शाह बालेनले प्रतिनिधि सभामा एकपटक अचानक पुगेर सांसदहरूको प्रश्नको जवाब दिएका थिए, जसका कतिपय विषयहरू विवादित बन्न पुगेका थिए। अर्को विषय, नेपाली कांग्रेसका सभापति गगन थापाले असोजमा निर्धारित महाधिवेशनमा असन्तुष्ट पक्षलाई पनि समेटनका निम्ति संयन्त्र बनाउनु परे पनि आफू तयार रहेको बताएका छन्। थापाले उक्त संयन्त्रको अधिकार वा प्रकृतिबारे केही खुलाएका छैनन्, तर महाधिवेशन गर्ने संयन्त्र बनाउनु पर्ने माग गर्दै आएको असन्तुष्ट पक्षले पछिल्ला दिनहरूमा शेरबहादुर देवाको नेतृत्वमा महाधिवेशन आयोजना हुनुपर्ने बताउँदै आएको छ। सर्वोच्च अदालतले कांग्रेसको वैधानिकता सम्बन्धी यसअघि आफूले गरेको फैसला पुनरावलोकन गर्ने अर्थात त्यो मुद्दा फेरि शुरूबाट हेर्ने निर्णय गरेपछि कांग्रेसका दुवै पक्षबीच रस्साकसी चलिरहेको देखिन्छ। अदालतको निर्णय मान्य हुने बताएका सभापति थापाले असोज महिनामा निर्धारित महाधिवेशनका कार्यक्रम भने नरोकिने बताए, तर केही समय अझै पनि सहमतिको प्रयास गर्ने बताउँदै उनले केही विकल्पहरू पनि खुला गरे।
12: एउटा निर्वाचन समिति हुन्छ, त्यो निर्वाचन समितिमा के गर्दा र को बस्दाखेरि चाहिँ त्यो अधिवेशनमा विश्वास हुन्छ गर। अब यो सदस्यतामा केही तलमाथि गर्नुभएको छ कि महामन्त्रीजीले? त्यसो हो भनेदेखि ल कसलाई बनाउने हो? उहाँलाई राखेर सदस्यताको एउटा छानबिन समिति बनाऊ। अरू मागिरहेको चाहिँ केही संयन्त्र बनाउनु पर्ने हो, जुन संयन्त्रले चाहिँ अधिवेशनलाई सबै कुरा हेर्ने, हामी सबै तयार छौं।
10: पूर्व सभापति शेरबहादुर देउवा पक्षले हिजो मात्रै राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ। थापाले देउवालाई सहयोगको निम्ति अपील गर्दै भने,
12: असोज 16 गतेको 15 महाधिवेशन छ, हामी 15 महाधिवेशनमा तपाईँलाई बकैदा सम्मानका साथ निवर्तमान सभापतिको रूपमा अतिथिको रूपमा तपाईँलाई हामी बोलाउन चाहन्छौँ, तपाईँको कुरा सुन्न चाहन्छौँ, तपाईँको शुभेच्छा लिन चाहन्छौँ, तपाईँको मार्गदर्शन लिन चाहन्छौँ।
10: कांग्रेस असन्तुष्ट पक्षको भेलाले सनातन धर्मलाई राष्ट्रिय पहिचान बनाउने निर्णय समेत गरेको छ। थापाले त्यसप्रति सांकेतिक रूपमा असन्तुष्टि प्रकट गरे, तर सबै दस्तावेजहरूबारे छलफल गर्न आफू तयार रहेको बताएका छन्। असन्तुष्ट पक्षले सनातन धर्मलाई राष्ट्रिय पहिचान बनाउने निर्णय अहिले आएर किन गर्यो? कांग्रेसको सम्मेलनमा सहभागी नेता तथा पूर्व मन्त्री शंकर भण्डारी,
13: पछिल्लो समय आजको दिनमा आउँदा त झक बढी राजनीतिक तहबाट नै नेपालको धर्मलाई खलल पुर्याउने अत्यन्त आपत्तिजनक कामहरू भइरहेको सन्दर्भ, एकातिर भने अर्कोतिर यो विश्वको एकमात्र सनातनी मुलुक नेपाल, नेपालको अर्थतन्त्र, नेपालको कूटनीति सबै क्षेत्रको एउटा महत्वपूर्ण पक्ष पनि हो। यो कुरालाई आत्मसात गर्न ढिला भएको थियो। म सबै अरू नेताहरूलाई पनि आग्रह गर्छु, देशभन्दा माथि कुनै दल हुँदैन, दलभन्दा माथि व्यक्ति पनि हुँदैन, त्यसकारण देशलाई जोगाउनु छ, देशलाई बनाउनु छ।
14: लामो समय अब उहाँले पार्टीको नेतृत्व गर्दाखेरि पनि यो बारेमा त्यति बहसै पनि हुँदैन थियो, अहिले केले बाध्य पार्यो जस्तो लाग्छ यो बिन्दुमा?
13: देशको राष्ट्रिय एकताको धरोहरलाई हामीले आत्मसात गर्न सकेनौ, जसको परिणति दलभित्र पनि झगडा, दलहरूको बीच आपसमा पनि झगडा, नेपालको समाजमा पनि विभिन्न किसिमको विखण्डनका परिस्थिति सिर्जना, यो आदित्यतिर देश अझ आक्रान्त छ। त्यसकारण एउटा बाध्यता भन्दा पनि आत्मअनुभूति भन्ने ढंगले बुझ्दा न्यायचित हुन्छ जस्तो लाग्छ मलाई।
14: तपाईँले निरन्तर यो मुद्दाको पैरवी गरिरहनु भएको थियो पार्टीभित्र, अब चाहिँ कसरी अघि बढ्छ कंग्रेस?
13: अब कांग्रेसलाई जोड्नु छ, एक बनाउनु छ, र कांग्रेस एक बनाएर मात्रै पर्याप्त हुन्न, व्यक्ति सनातन धर्म र हामी नेपालीहरूको एकताको वातावरण हामीले नबनाइकन अब देशलाई अघि लान सकिन्न भन्ने कुरा विशेष गरी परिवर्तनका श्रृंखलादेखि आजसम्म अनुभूति गर्दा, त्यसलाई मूल्याङ्कन गर्दा त्यो कुरा पुष्टि हुन्छ कि अब देशलाई नयाँ ढंगले देशमा एकता चाहिन्छ, मेनुलर चाहिन्छ, नेपाली जोडिन्छ, नेपाल बलियो हुन्छ, बलियो नेपाललाई विदेशीहरूले त्यही ढंगले सम्बन्ध राख्छन्, कमजोर शक्ति भएको ठाउँमा कस्तो प्रभाव पार्छन् भन्ने कुराको अनुभवको आधारमा एकताको धरोहर संस्था र नेपालको आर्थिक, सामाजिक, कूटनीति सबै विषयमा प्रभाव पार्ने र महत्व राख्ने सनातन धर्म, यसलाई आत्मसात गर्न कसैले पनि ढिला गर्न हुँदैन। नेता भनताहरूले जतिसुकै ठूलो कुरा विगतमा गरे पनि विगतका हाम्रा काम कारवाहीको गतिविधिप्रति जनताको असन्तोष छ, जनताको असन्तोषलाई कसरी दुरुपयोग गरियो गत भारतको घटना साथी छ, यो कुरा सबैलाई महसुस गरौं, मेरो त आग्रह छ, दायाँमा कुरा होइन, सीधा देशलाई सिधमा राखेर आउने पिढीको भविष्यलाई जवाबदेही भएर अगाडि बढ़ाउ।
14: पूर्व सभापतिले जुन फर्किँदाखेरि यो मेलमिलापको कुरा गर्नु भएको छ नि, यो भनेको चाहिँ राजसंस्थासितै मेलमिलापको कुरा हो कि अरू प्रश्न छैन? यो फेरि उहाँले खोलेर भन्नुभएको छ,
13: मैले त अनुभूति गरेको छु, यो कुरा उहाँले गहिरो ढंगले अध्ययन गर्नुभएको छ र आत्मा अनुभूति गर्नुभएको छ, त्यो महसुस उहाँले निश्चित रूपमा गर्नुभएको छ भन्ने कुरामा म विश्वस्त छु।
10: उनी थिए नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री शंकर भण्डारी फणिन्द्र दाहालसँग कुरा गर्दै। यसैबारे साथी फणिन्द्र दाहालले नै राजनीति शास्त्रका प्राध्यापक लोकराज बरालको प्रतिक्रिया मागेका थिए।
15: जुन नेतामा कन्फिडेन्स छैन, जसले जनतालाई विश्वास गर्न सक्दैन, अप्रिय हुन्छ भन्ने डरले कस्तो लोकप्रियताका लागि यति बेला नेपालमा चाहिँ हिँड्नु राख्छ भन्ने राष्ट्रवादी भन्नेहरू छन् नि, राजावादीहरू, एउटा त्यो लबी हो, विदेशी लबी अहिले इन्डियाको बिजेपीको चाहिँ शासन भएकोले त्यसको पनि अलिकति इन्डाइरेक्ट त्यसलाई पनि क्याटर गर्छु कि त्यो इन्ट्रेस्टलाई भनेर चाहिँ गर्न खोजेको होला, बिजेपीलाई खुसी पार्न सकिन्छ भन्ने, अब आधार त केही देख्दैन उहाँहरूको त, अरू त फेरि टेस्ट नभएको भएदेखि भोलि जनताले विश्वास गर्लान् भन्नु, त्यो पनि छैन। भुवाहरूको त औचित्य सकिसकेको छ।
14: अनि अब दौवा आफै हुँदाखेरि नै यो संविधान बन्यो, त्यहाँ अर्कै खालको प्रावधान छ, उनलाई अहिले चाहिँ यो विचार यस्तो राख्न केले बाध्य पार जस्तो लाग्छ?
15: देउबाजीहरूको त संविधान बन्यो, पहिले इन्डियामा गएको बेलामा अब के भनेर आए, हाँसो सन्धि होइन हुन्छ हामीले भने, तर आएपछि उनीहरूले अलिकति त्यो ल्याङ्ग्वेज हेरे, त्यति बेला साप्ताहिक नेपाल भनेको देउबाले के भनेको भने होइन हामीले त यसलाई अर्को यस्तो भनेको थियो, तर बाबुरामले धर्मनिरपेक्षै हुनुपर्छ भनेकोले बाबुरामले भनेको छ क्या, त्यो आफैले पनि इन्टरभ्यू दिएको छ, गर्दाखेरि सैद्धान्तिक धरातल बलियो छैन क्या नेताहरूको नेपालमा।
14: अनि अहिले विदेशबाट फर्केपछि अलिकति मेलमिलापको कुरा उहाँले नेतृत्व गरेको पक्षले गरिरहेछ, पूर्व राजासँग हो कि जस्तो तपाईँलाई लाग्छ?
15: राजासँग त भन्न मिल्दैन, अलिअलि यही अब हिन्दूको नारा दिएपछि अलिकति तिमी नरम हुन्छन् अलिकति।
14: त्यसो भए राज संस्थातिर चाहिँ यो रिभ्यू गर्छ जस्तो लाग्दैन तपाईँलाई यो समूहले पनि?
15: राज संस्था त तिरले गरेर पनि हुँदैन, अब अहिले सन्दर्भै फरक भइसक्यो।
14: होइन तैले सोधेको चाहिँ यो समूहले खुला पोजिसन नै अहिले जसरी हिन्दूको बारेमा आयो नि त्यस्तै भोलि राज संस्थाको पक्षमा छौ भन्न सक्छ सक्दैन?
15: राज संस्थाको सम्बन्धित कुरा गर्न सक्दैनन् भनेर हिजो भनिसक्छु। अब घुमाउरो रूपले अब हिन्दू राष्ट्र भन्यो भने भोट सोट आउँछ, सपोर्ट अलिकति बढ्छ भनेर लोभले गर्दा अवसर लिएको मात्रै हो। राज संस्थाै फर्काउने भन्ने कुरा त ठुलै कुरा हो, धेरै ठुलो यहाँ परिवर्तन चाहिन्छ। प्रभावले पनि त हिन्दू राष्ट्र त भनेकै छ, अहिलेसम्म उसैले गभर्मेन्ट बनाउनु पर्ने, उसैले सबै सर्वे सर्वामै हुनु पर्ने त भएन त, गर्दाखेरि एजेन्डा काम लाग्दैन क्या अहिलेको जमानामा।
10: राजनीति शास्त्रका प्राध्यापक लोकराज बराल। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व सम्बन्धी विशेष दूत जारेड कुश्नरले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग भेटवार्ता गरेको प्रधानमन्त्रीका प्रवक्ताले बीबीसीलाई बताएका छन्। गाजा सम्बन्धी अमेरिकी समर्थन प्राप्त शान्ति प्रस्तावको कार्यान्वयनबारे हमाससँग दुर्लभ वार्ता गरेपछि कुश्नर आइतबार राति इजरायल पुगेका थिए। गत साता इजरायलले ट्रम्पको 15 बुँदे शान्ति योजना अस्वीकार गरेको थियो। बीबीसीका विवरणहरूमा आधारित यस सम्बन्धी रिपोर्ट विनिता दाहालबाट।
9: शान्ति योजनामा इजरायली सेनाले गाजाबाट फिर्ता हुनुपर्ने र नयाँ नागरिक प्यालेस्टिनी प्रशासन अन्तर्गत गाजाको पुनर्निर्माण गरिनुपर्ने उल्लेख छ। ट्रम्पले बोर्ड अफ पीसको नेतृत्व गर्छन् जुन शुरूमा गाजामा शान्ति ल्याउने आशयले खड़ा गरिएको अन्तर्राष्ट्रिय संस्था थियो, तर पछि विश्वभरिका अन्य द्वन्द्वहरूलाई पनि समेट्ने गरी त्यसलाई विस्तार गरिएको छ। बोर्ड अफ पीसले नेतान्याहुको नयाँ मार्गचित्रप्रतिको दृढ अस्वीकृतिका बावजूद पनि गाजाका लागि शान्ति योजना अघि बढ़न सक्ने देखाउन चाहेको छ। हमासले चरणबद्ध रूपमा इजरायली सेना फिर्ता हुने बदलामा आफ्ना हतियार त्याग्न सहमति जनाएको छ, तर इजरायलले भने कुनै पनि इजरायली सेना फिर्ता हुनु अघि हमासले पूर्ण रूपमा निशस्त्र हुनुपर्ने अडान राखेको छ। इजरायलले हमासले त्यागेका हतियारहरू प्यालेस्टिनी प्राविधिक समितिले भण्डारण गर्नुको सट्टा नष्ट गरिनुपर्ने पनि चाहेको छ, ताकि हमासले ती हतियार पुनः प्राप्त गर्न नसकोस्।
10: बीबीसीका विवरणहरूमा आधारित त्यो रिपोर्ट सुन्नुभयो विनिता दाहालबाट। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
4: यो हो हाम्रो रेडियो 103.4 MHz।
16: चोरी डकैती लगायतका घटनाबाट बस्न सर्वसाधारण नागरिकहरूमा हार्दिक अनुरोध।
17: घर छोडी बाहिर जानुपर्दा वा राति सुत्नु अगाडि झ्याल, ढोका, ग्रिल तथा गेट राम्ररी लगाउनुहोस्।
18: बलियो तालचाको प्रयोग गर्नुहोस्। सकेसम्म घर पुरै खाली गरी बाहिर ननिस्कनुहोस्।
16: सपरिवार घर बाहिर निस्कनु परेमा विश्वासिलो व्यक्तिलाई वा आफन्तलाई रेखदेख गर्ने जिम्मा दिनुहोस्।
18: बहुमूल्य घर गहना नगद सुरक्षित स्थानमा राख्नुहोस्।
17: घर टोलमा शंकास्पद व्यक्तिले आवत जावत जमघट गरेमा वा क्रियाकलाप गरेमा तुरन्त नजिकको प्रहरी कार्यालयमा खबर
2: सम्पर्क गर्नुहोस्।
16: घरमा काम गर्ने तथा भाडामा बस्ने व्यक्तिहरूको नाम, ठेगाना, फोटो, सम्पर्क नम्बर लगायतका परिचय खुल्ने विवरण राखी चाल चलनमा समेत निगरानी राख्नुहोस्।
2: बिना बिलका सामान चोरीका सामान हुन सक्छन्, त्यसैले त्यस्ता सामग्री तथा उपकरणहरू खरिद बिक्री नगरौं।
16: तपाईहरूको सुरक्षा सतर्कताबाट नै अपराध रोकथाम तथा न्यूनीकरणमा सहयोग पुग्नेछ। चोरी डकैतीका कुनै घटना भएमा वा शंकास्पद मानिसहरू फेला परेमा तत्काल नजिकैको प्रहरी कार्यालय वा प्रहरीको कन्ट्रोल नम्बर 100 खबर गर्नुहोस्। सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय दोलखा र हाम्रो